विस्तारको तयारी तीव्र बनेको छ। अब बन्ने कोशी प्रदेश सरकारमा नेकपाललाई हाल सरकारमा रहेको कांग्रेसकै हैसियतमा मन्त्रालय भागबण्ड हुनुपर्ने अन्यथा सरकारमा सहभागी नहुने अडान राखेको नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनु भएको छ। भौतिक पूर्वाधार पर्यटन कृषि र स्वास्थ्य गरी चारवटा मन्त्रालयमा नेकपाले दावी प्रस्तुत गरेको छ। केन्द्रमा भएको तीन बुधे सहमति अनुसार प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने र नेपाली कम्युनिष्ट पार्टी नेकपा सरकारमा सहभागी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जसका लागि आज सोमबार बस्ने दुई दल बीचको बैठकमा सहमति हुन सक्ने आङ्बोले बताउनु भएको छ। नेकपाबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि आन्तरिक पार्टीमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यसै सन्दर्भमा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले नेकपालाई सांसद संख्याको आधारमा तीनवटा मन्त्रालय मात्र दिने बताउनु भएको छ। 32 विश्व आदिवासी दिवसको अवसरमा हिजो विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नारा सहित सातव्यापी रूपमा आदिवासी दिवस मनाइरहेको छ। यस दिवसमा आदिवासी सुरेनीहरूको सम्मान, जीवन र कल्याणको संरक्षण भन्ने विश्व नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेको छ। यस अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौँमा झाँकी सहितको र्याली निकालिएको छ। लोप हुँदै गएको दुर्लभ रैथाने प्रजातिको वन सुन्तला मकवानपुरको मनहरीमा फेला परेको छ। मनहरी गाउँपालिका साथ बिजौना स्थित पशुपति सामुदायिक वनमा वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको अनुसन्धान टोलीले वन सुन्तला पत्ता लगाएको हो। केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत हेमराज पौडेलका अनुसार गार्सिनिया कोवा रोक्साब एक्स सोइसी प्रजातिको यो वनस्पति क्लुसियासी परिवारमा पर्छ। वनभित्रका खोल्सा खोल्सी छाया तथा सेपिलो स्थानमा पाइने वन सुन्तलाको रूख 15 मिटरसम्म अग्लो हुने गर्दछ। ईरानका विदेश मन्त्री अब्बास अरागचेले होर्मुज जलमार्गको विषयलाई लिएर ओमानसँगको वार्ता अन्तिम चरणमा पुगिरहेको बताउनु भएको छ, तर जलमार्गलाई फेरि खुला गर्न अन्य शर्तहरू बाँकी रहेको बताएका छन्। विश्वको तेल तथा प्राकृतिक ग्यासको करिब 20% परिमाण यही जलमार्ग भएर ढुवानी हुने गर्दछ। उक्त जलमार्गलाई फेब्रुअरीमा अमेरिका र इजरायलले आफू विरूद्ध आक्रमण गरे लगत्तै इरानले ठप्प पारिदिएको छ, तर अरागचीले सो व्यस्त जलमार्गलाई पुनः र पूर्ण खुला गर्न अन्य शर्तहरू समेत पूरा हुनुपर्ने संकेत गरेका छन्। त्यस्तो शर्तमा अमेरिकाले जूनमा दुई देशले हस्ताक्षर गरेको युद्धविराम सहमति उल्लंघन गरेका कारण क्षतिपूर्ति तिर्नुपर्ने पनि रहेको बताएका छन्। इरानका सुरक्षा प्रमुख मोहम्मद बकेर जोलकादरले तस्निम समाचार संस्थामा बोल्दै अमेरिकाले उसको व्यवहार नसच्याएसम्म जलमार्ग नखुल्ने बताएका छन्। उहाँका अनुसार जलमार्ग खोल्न अमेरिकाले 6 शर्त पूरा गर्नुपर्छ, जसमा इरान विरूद्ध धम्की दिन बन्द गर्नुपर्ने, इरानी बन्दरगाह लक्षित सामुद्रिक नाकाबन्दी अन्त्य हुनुपर्ने र रोक गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने रहेको छ। इरान विरूद्धको आर्थिक प्रतिबन्ध फुकुकुल पार्नुपर्ने र युद्धका लागि क्षतिपूर्ति दिनुपर्ने जस्ता विषय पनि छन्। यसबीच जुलाई 20 रेड सी स्थित साउदी अरेबियाका बन्दरगाहलाई लक्षित गर्दै यमनका इरान समर्थित हुथी समूहले नाकाबन्दी गरिरहेको छ। यसकै खबरमा वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले
जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री परिस्थितिका प्रणालीमा ठूलो असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सिर्जना गर्न सक्ने वैज्ञानिकहरूको चिन्ता छ। पर्सियन अरबी खाड़ीमा झण्डै 1500 जहाजहरू फेब्रुअरीदेखि हलपत्र परेका छन्। यस्तै ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिरहेका छन्। फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपमा नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश गरेको छ। हिजो सम्पन्न समूह चरणको खेलहरूपछि समूह बीमा चौथो स्थान हासिल गर्दै होराले फाइनलमा स्थान पक्का गरेको हो। 16 टोली सहभागी समूह बीबाट उत्कृष्ट 5 भित्र पर्दै फाइनल पुग्ने क्रममा होराले एक चिकन डिनर सहित कुल 98 अंक जोड्यो। होराले 37 प्लेसमेन्ट पोइन्ट र 61 किल्स हासिल गरेको छ। समूह चरणमा चौथो भएसँगै होराले 57,500 अमेरिकी डलर करिब 77 लाख रूपियाँ नगद पुरस्कार पनि पक्का गरेको छ। पहिलो दिन 59 अंकका साथ तेस्रो स्थानमा रहेको होराले दोस्रो दिन 39 अंक जोड़ेको थियो। समूह बीबाट भाइटालिटी शीर्ष स्थानमा रहँदै फाइनल पुग्दा आईडीए एस2जी होरा र गडलाइक शीर्ष 5 पर्न सफल भएका हुन्। यस्तै समूह एबाट पाकिस्तानको फोरा थ्राइब, भारतको अरान गुटान, मंगोलियाको औरोरा, भियतनाम, सिंगापुरको टीम फ्ल्यास र मिडल इस्टको निकमा ग्यालेक्सी शीर्ष 5 रहँदै फाइनलमा पुगिसकेका छन्। अब दुवै समूहका 6औंदेखि 13 स्थानसम्म रहेका 8-8 गरी कुल 16 टोलीले अगस्त 11 र 12 हुने सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट शीर्ष 6 टोलीले ग्रान्ड फिनालेमा स्थान बनाउनेछन् भने दुवै समूहका अन्तिम 3 स्थानमा रहेका 6 टोली प्रतियोगिताबाट बाहिरिएका छनृ। चीनको नान्जिङमा रहेको तेकन्दो ग्राण्ड स्लाम युथ लीग फाइनल्समा नेपाली खेलाड़ीले विभिन्न स्पर्धामा 4 स्वर्ण, 5 रजत र 6 काँस्य गरी 15 पदक जितेका छन्। स्वर्ण जितेमा उनिका पौडेल, आदिशा विष्ट, प्रिसा ग्यावाली र अफेस खत्री रहेको काठमाण्डु जिल्ला तेकन्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभएको छ। यस्तै लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत नेरौला, अभिषेक डल्लाकोटी र आवश्यक विष्टले रजत पदक हात पार्नु भएको छ। यसै गरी सर्वम महतरा, सव्यम महतरा, प्रिसा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिसा अधिकारीले काश्य पदक जित्नु भएको छ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालन सहार र पार्टी सभापति रवि लामिछाने बीच बालुवाटारमा भेटवार्ता, समसामयिक विषयमा 45 मिनट कुराकानी। राष्ट्रपतिले भदौदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने, ग्यासको कालो बजारी रोक्न अनुगमन तीव्र, कसैको डर र धम्कीले बाटो नफेरिने सभापति थापाको भनाई। जलमार्ग बारे इरान ओमान वार्तामा प्रगति, तर मार्ग खोल्न अमेरिका सामु इरानको शर्तै शर्त। हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। र फ्रान्समा पब्जी मोबाइल विश्वकप जारी, नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश, नेपाललाई तेकन्दोमा 4 स्वर्ण सहित 15 पदक। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्तर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 25 गते सोमबार, अगस्त 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वादशी तिथि, सामुदायिक वन दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर मनसुनी वायुको प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना। सुस्ता क्षेत्रमा बाढ़ी र कटान रोक्न लुम्बिनी प्रदेश सरकारले पर्याप्त बजेट दिने।
1: प्रधानमन्त्री र राष्ट्रपा सभापति लामिछाने बीच बालुवाटारमा सम्वाद। प्रतिनिधि सभाको आजको बैठकमा चार विधेयक प्रस्तुत गरिँदै दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर।
0: हरेक वर्ष 2,00,000 नेपाली विदेश भ्रमणमा। स्थानीय सरकार र प्रशासन कार्यालयको समन्वय सेवाको गुणस्तर सुधारिँदै। बाल बालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम।
1: क्षेत्रीय सहकार्यका लागि साउदी, टर्की र पाकिस्तानको बीच सम्झौता। साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुती विद्रोहीको दावी। इण्डोनेसियाको पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डरेलो नियन्त्रण बाहिर।
0: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक। सुदूरपश्चिम क्रिकेट टोलीमा इंग्ल्याण्डका जैव अनुबन्धित।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज खबरको सबैभन्दा शुरूमा आजको प्रतिनिधि सभाको बैठकको काम कार्यवाहीको योजनाको प्रसंग।
1: संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो 1 बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानि पेश हुन्छन् अथवा यसलाई टेबल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमा चाहिँ कर्मचारी सञ्चयको 10 संशोधन विधेयक 2083 छ, त्यसै गरेर मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा। त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
1: बैठकमा अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले कर्मचारी सञ्चय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083, युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले थप 2 प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समावेश भएको छ। प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।
0: मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, त्यसैले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश सहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक रूपमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा बिहानैदेखि हल्का पानी परिराखेको छ। आज देशभर साधारणतया बादल लाग्ने अनुमान गरिए पनि देशको हिमाली भूभागका केही स्थानमा मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। पहाड़ी र तराई भूभागका धेरै स्थानमा मध्यम खालको पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका साथै कर्णालीको पहाड़ी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाले त्यसै अनुसारको सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। पछिल्लो एक घण्टाको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने सबभन्दा धेरै पानी गण्डकी र लुम्बिनी क्षेत्रको सिमाना क्षेत्रमा परेको छ र त्यहाँ अर्चले क्षेत्रमा 25.4 मिलिमिटर पानी परेको छ भने अरू प्रदेशमा पनि फाटाफुट पानी परिरहेको देखिन्छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलप्रासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको हिजो स्थलगत रूपमा अनुगमनपछि प्रतिबद्धता जनाउनुभयो।
4: सुस्तावासी आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मान अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्ने छ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
0: त्यस क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराएका थिए। त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग आज छुट्टा छुट्टै भेटघाट गर्दै हुनुहुन्छ। शुरूआतमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आज बिहान भारतीय राजदूत श्रीवास्तवसँग भेटघाट गरेपछि प्रधानमन्त्री बालेनले नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङसँग भेट्ने र त्यसपछि अमेरिकाका राजदूतसँग भेट्ने कार्यक्रम तय भएको छ। चैत्र 13 गते प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई शुभकामना तथा बधाई दिन राजदूतहरूले समय माग गर्नुभएको थियो। यद्यपि कसैलाई नभेटी चैत्र 25 गते एकैपटक सबै देशका राजदूतसँग सामूहिक भेटघाट गर्नुभएको थियो। सामूहिक भेटमा भारत, पाकिस्तान, कोरिया, बेलायत, कतार, स्विजरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्र संघका राजदूत तथा नियुक्त प्रमुखहरू उपस्थित हुनुभएको थियो।
0: सरकार र पार्टीबीच बढ़दो आशंका र तिक्ततावीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच हिजो साँझ सम्वाद भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पटक फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिएपछि सभापति लामिछानेले असन्तुष्टि जनाएको पनि स्रोतहरूले बताएका छन्। केही राजनैतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका उपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा पनि कुराकानी भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाबारे पनि रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। बालेन प्रधानमन्त्री बने यता लामिछाने दोस्रो पटक बालुवाटार निवास पुग्नु भएको हो। बालेनले निवासमा अनौपचारिक जमघट र पारिवारिक बाहेक प्राय कुनै पनि भेटघाट नगर्ने गर्दै आउनु भएको छ। यसअघि भेटमा भने लामिछाने र बालेनसँग कुमारबेन लगायतका उच्च तहका केही नेता सामेल रहेको सुरक्षा स्रोतले पुष्टि गरेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई बर्खाको समयमा झाडा पखालाको जोखिम
5: एकदमै धेरै भयो भने जीवन जल पानीहरू पनि खुवाउने बच्चाले कहिले कहिले मान्दैनन्।

0: सम्पर्कको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: संघीयता स्तरमा सिंहदरबारको काम कारवाहीमा परिवर्तन गर्न खोजी, जस्तै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ। सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ। त्यस मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक। सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने, एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहनुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनुपर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ।
6: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़, झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन्। सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ:
7: अहिले यताउति दौडिनु पर्ने नि त, एउटै कोठाबाट त्यहाँबाट टोकन सिस्टमले गर्दैर त्यहाँबाट त्यहाँ जानु भन्दा बाबुआमाको फोटो सोटो माग्दियो।
6: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ। पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल:
8: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाटै अब बिजौलीहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ सिधै आएर आफ्नो कामहरू छिटो छरिटो ढंगले लिन पाउने अवस्था भएको छ।
6: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
9: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौं। उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौ।
6: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालय मूल्यमा सञ्चालन गरिएको छ। चौतारा साँगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्बन्धका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: अब पत्र पत्रिकामा प्रकाशित खबरको पालो। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा संवैधानिक आयोगका सिफारिश कार्यान्वयनमा सरकारको उदासीनता, तीन वर्षमा मानव अधिकार आयोगका 4598 सिफारिश 645 मात्रै कार्यान्वयन शीर्षकमा टेकराज थामीले खबर लेख्नु भएको छ। संवैधानिक आयोगले राज्यलाई मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा निगरानी गर्न र जवाबदेही बनाउन, उजुरी दिने, अनुसन्धान गर्ने तथा आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिश गर्दछ। तर सरकार भने कार्यान्वयन गर्नुको सट्टा पछ्याउने गरिरहेको छ। आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार कति बाध्यकारी शीर्षकमा पनि अर्को खबर छ। राष्ट्रिय मानव अधिकार आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आयोगले मुद्दा चलाउन गरेको सिफारिश कार्यान्वयनमा प्रत्यक्ष अवरोध सृजना गरेको थियो। उक्त प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने गरेको निर्णय गरेमा त्यसको कारण सहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था गरिएको थियो। अर्थात आएको सिफारिश कार्यान्वयन गर्नुपर्ने बाध्यकारी अवस्था भने थिएन। मन्त्रीहरूमाथि लगाम लगाउँदै रासुपा, महिनाको एकपटक पार्टी कार्यालयमा 2 घण्टा अनिवार्य उपस्थिति शीर्षकमा अर्को खबर प्रकाशित छ। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा रहेर हरेक मन्त्रीलाई महिनाको एकपटक 2 घण्टा अनिवार्य सहभागी गराएर राष्ट्रपतिले त्यस्तो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो। यता पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले, अन्यलमा कार्यदल र सचिवालय बैठक शीर्षकमा अर्को खबर प्रकाशित छ भने 16 वर्षीय बालिकाको डिम्ब कारोबार प्रकरण स्पष्टीकरण चित्त बुझ्दो नआएपछि डाक्टर शर्मालाई बोलाएर सोधपूछ गर्ने मेडिकल काउन्सिलको तयारी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति थापाको ब्रिफिङ, रासोपा नेतृत्वको सरकारको गति र मति मिलेन शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर प्रकाशित छ भने भित्रपृष्ठमा पीपीए रोकिँदा सस्तोमा ऋण पाउने अवसरबाट वञ्चित हुँदै विद्युत आयोजना शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले 25 जेठ 2082 ग्रेट कनेक्सन सम्झौता गरेका करिब 5000 मेगावाटका 54 परियोजनालाई विद्युत खरिद बिक्रीका लागि आवश्यक कागजात 4 दिनभित्र बुझाउन सूचना जारी गरेको थियो। त्यस्तै विवादित बुक बिलिङ गतिविधि विधिलाई सुधार गर्ने सेवनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
10: हरेक वर्ष 2 लाख नेपाली विदेश भ्रमणमा जाने गरेको बारेमा पनि खबर प्रकाशित छ। सुदूरपश्चिम प्रदेश सभाको खर्च 14 करोड़ तर विधेयक पारित न बजेट शीर्षकमा अर्जुन शाहले धनगढ़ीबाट लेख्नु भएको खबर पनि छ। कान्तिपुर दैनिकमा सरकारले आर्थिक वर्ष 2082-83 2 पूर्ण विधेयक र 3 संशोधन विधेयक मात्र प्रदेशसभामा दर्ता गराएको थियो। 2 संशोधन विधेयक मात्र पारित भएका छन्। अर्को खबर अब अन्तर विश्वविद्यालय क्रेडिट ट्रान्सफर गर्न पाइने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छाड्नु परेर वा अन्य कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टी अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेको थिएन। भित्री पन्नामा अर्को खबर छापिएको छ। नाई एक्सपोमा राखिँदैछन् 20 लाखदेखि 3.5 करोड़सम्मका विद्युतीय सवारी शीर्षकमा भागवण्डा नमिल्दा कर्णालीमा भएन मन्त्री परिषद विस्तार शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको छ। बागमतीमा सरकार पुनर्गठन अनिश्चित बनेको बारेमा गंगा विसीले लेख्नु भएको छ। सर्वोच्चको न्यायाधीशमा जो चर्चामा छन् शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कोशी प्रदेशमा छ, मधेसमा दुई र लुम्बिनीमा एकको जेई संक्रमणबाट मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। संक्रमित मध्ये अधिकांश खोप नलगाउनेहरू रहेको पाइएको छ। सर्वोच्चमा कानून व्यवसायीलाई बार शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायीलाई सिफारिश नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएशनको सिफारिशमा वा कानून व्यवसायीलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको को हो। परिषदका एकजना सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भएको जानकारी दिएका छन्। आर्थिक कारोबार दैनिकमा ग्यास व्यवस्थापन गर्न चुकेको निगम शीर्षकमा खबर छापिएको छ भने जलविद्युतमा 17.5 अर्बको आईपीओ स्वीकृतिको प्रतीक्षामा शीर्षकमा पनि खबर छापिएको छ। गोर्खापत्र दैनिकमा विमानस्थल बन्यो टिकटक स्थल शीर्षकमा केशवराज भट्टले बासुलिङ बैतडीबाट लेख्नु भएको छ। नागरिकसँग संवाद गरिँदै शीर्षकमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सरकारमा रहेका मन्त्रीहरूलाई नागरिकका दैनिक समस्या गुनासा र सुझावसँग प्रत्यक्ष जोड्दै नागरिक नीति र नेतृत्व कार्यक्रम सञ्चालन गर्ने बारेको खबर छापिएको छ। शासकीय सुधार हट्यो फाइल अट्काउने प्रवृत्ति शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ भने भारतसँग थप 5,000 मेट्रिक टन ग्यास माग सादा पोशाकमा प्रहरी परिचालन शीर्षकमा छुट्टा छुट्टै खबर छापिएको छ। अनि खुम्चियो औद्योगिक निर्यात शीर्षकमा हेटौडाबाट लेखिएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी र अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरिएको छ। टर्कीको विदेश मन्त्रालयले इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार बन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए। साउदी अरबको लाल सागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको यमनको हुती विद्रोहीले दावी गरेको छ। साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिएको जानकारी दिए लगत्तै हुती समूहले सो आक्रमण आफूहरूले गरेको दावी गरेको हो। र इण्डोनेसियाको पूर्वी जावामा रहेको राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ, जसले गर्दा निकुञ्जमा पर्यटनको आवागमनलाई बन्द समेत गरिएको छ। माउन्ट ब्रू नजिकै रहेको उक्त राष्ट्रिय निकुञ्जमा एक सातादेखि लागेको डढेलोले हालसम्म करिब 176 हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सीले जनाएको छ।
10: साझा खबरमा अब खेल खबर। चीनको नान्जिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग फाइनल्समा नेपाली खेलाड़ीले विभिन्न चार स्पर्धामा 4 स्वर्ण 5 रजत र 6 काँस्य गरी 15 पदक जितेका छन्। स्वर्ण जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिसा गेवाले र अफशेष खत्री रहेको काठमाण्डु जिल्ला तेक्वान्डो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पार्नुभयो। ओम महत्रा, सव्यम महतरा, प्रिन्सा गेवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिस अधिकारीले काँस्य पदक जित्नु भएको थियो। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएल 2026का लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अल्ली जैबलाई आफ्नो पहिलो विदेश खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा समेत सुदूरपश्चिम रोयल्सबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो। र नेपाली बक्सिङ टोलीले 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि आज भारतको गुवाहाटी जाने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्यीय नेपाली टोली आज त्यसतर्फ जान लागेको हो।
1: बालबालिकालाई बर्खाको समयमा झाडा पखलाको जोखिमबाट बचाउन अभिभावकले अप्नाउनु पर्ने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामनेट, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब बर्खामा बालबालिकालाई झाडापखलाबाट बचाउने उपाय। बर्खामा बालबालिकामा विभिन्न संक्रमण मध्ये झाडापखलाको पनि उच्च जोखिम हुने उत्तिकै सम्भावना हुन्छ। यस्तो अवस्थामा बालबालिकालाई कसरी जोगाउने? साथी सुशीला श्रेष्ठले वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुविधिसँग कुराकानी गर्नुभएको छ।
12: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबल होइन, ताजा खाने, बासी सडेगलेको नखाने, फलफूलहरू खाँदाखेरि पनि खाने पानीमा राम्रोसँग पखालेर खाने,
13: खाने पानीमै पखाल्नु पर्यो,
12: पानीमै पखाल्नु पर्यो, एकछिन एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानीले पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधिहरू पनि हाले हुन्छ र त्यसमा झिङ्गासिङ्गा भन्केको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
13: यदि बच्चालाई झाडा पखाला लागिहाल्यो भने शुरूवाती चरणमा के गर्ने?
12: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ गर्छ नि खानापिना सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुन सक्छ, त्यसैले उसले खाने हामीले पकाएर दिने खाना एकदम पचाउन गाह्रो हुने होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, अनि एकदमै धेरै भयो भने जीवनजल पानीहरू पनि खुवाउने। बच्चाले कहिले कहिले मान्दैनन् जीवनजल पानी खान, त्यसैले सादा पानी मात्रै खुवाएको पनि भन्नुहुन्छ कतिजनाले, तर बीच बीचमा जीवनजल उसलाई त्यो झाडा पखालाबाट नुन गएको हुन्छ त्यसको त परिपूर्ति त गर्नु पर्यो, त्यसैले बीच बीचमा चाहिँ जीवनजल पानी जसरी हामीले एक लिटरमा बनाउँछौ त्यसरी नै बनाउने, सादा पानी र त्यो बीच बीचमा गरेर खुवाउन सकिन्छ।
13: कति पटक भयो भने चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ?
12: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै गएपछि बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्तै हुँदै जान्छ, सुरुमा एकदमै पानी खान खोज्छ अनि बिस्तारै पानी खान छोड्छ, लठ्ठ हुन्छ होइन, त्यसैले अब सकभर सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति शङ्खा एक्टिभ छैन भने पनि लानु पर्यो, पिसाब कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्त जस्तो देखियो भने तुरन्तै लानुपर्छ, त्योभन्दा अगाडि बच्चा दिसा गरिरहेछ, खाइरहेछ, खेलिरहेछ भने पानी प्रशस्त खुवाउन सकिन्छ।
13: झाडा पखाला भइसकेपछि अब निको भयो, निको हुने चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बार्न लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिल्लो पिरो अमिलो खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
12: त्यो अब दालको झोल मात्रै सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
13: पचाउन सक्दैन भनेर चाहिँ
12: एकैचोटि खाना पच्न गाह्रो हुने कुराहरू खुवाउने भन्दा बिस्तारै उसको जिउले शरीरले नै माग्न थाल्छ नि, बच्चाले खाना खोजेको छ भने खुवाउन सकिन्छ, आफैले पकाएर राम्रोसँग पकाएर अनि दाल खुवाउँदाखेरि चाहिँ हाम्रो त्यो रसमा मात्रै त धेरै प्रोटिन नै हुँदैन,
13: छोक्रा राखेर
12: गरेर खुवाउनुपर्छ दाल।
14: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य

0: पूर्वी क्षेत्रको राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण बाहिर
1: र चीनमा नेपाली खेलाड़ीलाई 4 स्वर्ण सहित 15 पदक सुदूरपश्चिममा क्रिकेट टोलीमा इंग्ल्याण्डका जैव अनुमन्त्रित
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छब्बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ उपभोक्ताहरूले ग्यास नपाएको अवस्था। ग्यास नपाइएपछि सिलिण्डर उपभोक्ताहरूले बेच्न थालेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा सड़क किनारमा घर छ र त्यही किनार नजिकै त्यही घरको नजिकैबाट एकजना व्यक्ति सड़कमा सिलिण्डर लगायतका सामग्रीलाई पछाडिपट्टि साइकलमा बाँधेर कतै लैजाँदै गरेको जस्तो देखाइएको छ। ती व्यक्ति केही भन्दैछन्, तल यस्तो लेखिएको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, आज पनि हामी परमेश्वरको वचनसँगै अर्को आत्मिकी यात्रामा अघि बढ्नेछौं। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि हाम्रो आत्माले परमेश्वरको उपस्थितिको तृष्णा गर्नुपर्छ र परिस्थिति जस्तो सुकै भए पनि हाम्रो आशा र विश्वास परमेश्वरमा नै हुनुपर्छ।
1: हजुर, साँच्चै हो नि दाई। अनि आज म अलि अलमलमा छु दाई। केही दिनदेखि मेरो मनमा धेरै कुराहरू चाहिँ खेलिरहेका छन्। कामको ठाउँमा अन्याय भएको जस्तो लाग्छ, कसैले मेरो मेहनतको कदर नगरे जस्तो कहिलेकाहीँ त लाग्छ। जसले नराम्रो गर्छ उनीहरू नै अघि बढ़िरहेका छन्। मनमा रिस पनि आउँछ, कहिलेकाहीँ बदला पनि लिनुपर्छ कि जस्तो लाग्छ। अनि अर्को कुरा, यति धेरै तनावका बीचमा पनि परमेश्वरलाई धन्यवाद दिन पनि मन लाग्दैन। यस्तो अवस्थामा सही निर्णय कसरी गर्न सकिन्छ दाई?
2: तपाईँले उठाउनु भएको प्रश्न धेरै मानिसहरूको मनमा रहेको प्रश्न हो। हामी मध्ये धेरैले यस्तै संघर्ष भोगिरहेका हुन्छौं, तर आज हामी अध्ययन गर्ने भजनहरूले यिनै प्रश्नहरूको उत्तर दिन्छन्। आजको वचनले हामीलाई सम्झाउँछ कि परमेश्वर नै सारा सृष्टिको राजा हुनुहुन्छ, उहाँ न्यायी हुनुहुन्छ, पवित्र हुनुहुन्छ र उहाँले कहिले अन्यायलाई अन्तिम विजय हुन दिनुहुन्न।
1: त्यसो भए अन्याय हुँदा हामीले के गर्ने त
2: भाइ? हामी आफैले बदला लिनु हुँदैन। बदला लिनु परमेश्वरको अधिकार हो। हाम्रो जिम्मेवारी भनेको विश्वासका साथ उहाँसँग हिँडिरहनु हो। जब हामी उहाँमा भरोसा गर्छौं, उहाँले उचित समयमा न्याय गर्नुहुन्छ।
1: त्यसो भए रिस भन्दा विश्वास ठूलो हुनुपर्छ भन्ने कुरा हो दाई?
2: बिल्कुलै भाइ। अनि आजको अर्को सुन्दर सत्य के हो भने, आज हामी परमेश्वरका आराधक हौं। आराधना केवल शनिबार चर्चमा गाइने गीत मात्र होइन, प्रत्येक दिन प्रत्येक क्षण धन्यवादी हृदयले जिउनु पनि आराधना हो।
1: अनि दाई, धन्यवाद चाहिँ खुशीमा मात्रै दिने हो कि?
2: परमेश्वर भला हुनुहुन्छ, त्यसैले सुखमा पनि दुःखमा पनि खुशीमा सफलतामा पनि अथवा असफलतामा पनि उहाँलाई हामी धन्यवाद दिन सक्छौं, किनकि उहाँ हाम्रो गोठालो हुनुहुन्छ। असल गोठालोले आफ्ना भेडाहरूलाई कहिले एक्लो छोड्नुहुन्न।
1: दाई, अब चाहिँ मलाई एकदमै धेरै उत्सुकता लागिरहेको छ। आजको अध्ययनले चाहिँ मेरो मनका प्रश्नको उत्तरहरू चाहिँ दिन्छ जस्तो मलाई चाहिँ विश्वास लागेको छ।
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, यसै आशाका साथमा आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययन मार्फत जीवित परमेश्वरको वचनलाई सुनौ।
3: आज हामी बाइबल अध्ययन भजन संग्रह 92 अध्यायदेखि 100 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी देख्नेछौ भजन 92 जुनको विषय हो विश्रामको दिनको लागि स्तुतिको गीत। यो स्तुतिको गीत हो जुनले स्वाभाविक रूपले मसीह सम्बन्धको भजनलाई मेसाइनिक सामलाई पछ्याउँछ। यसले स्तुति प्रशंसा आराधनाको बताउँछ। त्यसको लागि नै विश्राम दिन दिइएको थियो, तर यो भजनमा आराधना पृथ्वीको पवित्र स्थानसँग सम्बन्ध राख्दछ र वास्तवमा यसले त्यो दिनतिर हेर्दछ जब फेरि एकपल्ट पृथ्वीको संसारिक पवित्र स्थान यरूसलेममा स्थापित गरिनेछ र परमेश्वरका उद्धार पाएका जनहरूले त्यहाँ आराधना गर्नेछन्। आज विश्वासीहरूको आराधना अलिकता भिन्नै छ, बेग्लै खालको छ। प्रभुले सामरी स्त्रीलाई भन्नुभयो, युहन्ना 4:21-23, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू नयाँ यस डाँडामा न यरूसलेममा पितालाई पुज्नेछौ, तर बेला आउँछ र अहिले हो जब 700 सँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्, किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। आज विश्वासीहरूलाई परमेश्वरको निम्ति राज्यको पुजारी गिरी बनाइएको छ। पृथ्वीको यानी संसारिक लौकिक पवित्र स्थानमा उहाँलाई सेवा गर्न होइन, तर उहाँलाई आत्मा र सत्यतामा पूजा गर्न, आराधना गर्न। यो भजन यो महिमित नोटसँग आरम्भ हुन्छ। भजन संग्रह 92 अध्याय 1-2 पदमा भनिएको छ, परम प्रभुमा धन्यवाद दिनु र हे परम प्रधान तपाईँको स्तुति गर्नु, बिहान तपाईँको करूणाको प्रचार गर्नु र हरेक रात तपाईँको सत्यताको गुणगान गर्नु असल कुरा हो। मित्र, के तपाई आज असल कुरा गर्न चाहनुहुन्छ त परमप्रभुलाई धन्यवाद दिनुहोस्। अहिले नै चाहे तपाईँ जहाँसुकै हुनुहोस्, उहाँको नाउँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँको करूणा र विश्वासयोग्यताको निम्ति तपाईँ उहाँलाई बिहानै धन्यवाद दिन सक्नुहुन्छ र बेलुका पनि धन्यवाद दिन सक्नुहुन्छ। म सधैँ उहाँलाई बिहान धन्यवाद दिन्छु। मैले यो कुराको स्वीकार गर्न पर्छ कि कहिले कहीँ म उहाँलाई रातमा धन्यवाद दिन भुल्छु, तर म उहाँलाई सधैँ बिहान धन्यवाद दिन्छु। नयाँ दिन प्रदान गरिदिनु भएको निम्ति र उहाँको करूणाको निम्ति जुनले मलाई नयाँ दिनमा ल्याएको छ। रातमा जब तपाईँ विस्तारमा जानुहुन्छ, तपाईँ उहाँलाई धन्यवाद दिन सक्नुहुन्छ। पूरा दिनभरि सुरक्षा गरिकन हरेक पलमा सहायता गर्नुभएको निम्ति, उहाँको करूणाको निम्ति, विश्वासयोग्यताको निम्ति धन्यवाद दिन सक्नुहुन्छ। आगे पद 6 भनिएको छ, पशु सरहको मानिसले त्यो जान्दैन, न त मूर्खले त्यो बुझ्न सक्छ। तिनीहरूले परमेश्वरको करूणा र विश्वासयोग्यताको बारेमा जान्दैनन् न बुझ्न नै सक्छन्। यो हजार वर्षीय राज्ययुगको भजन हो जुनले भविष्यतिर हेर्दछ, जब आराधनाको समय एकपल्ट फेरि विश्रामको दिनमा हुनेछ। म विश्रामको दिनलाई उहाँलाई आराधना गर्दिन, मतलब म विश्रामको दिनमा उहाँलाई आराधना गर्दिन, म हप्ताको पहिलो दिनमा उहाँलाई आराधना गर्दछु, किनभने मेरो प्रभु विश्रामको दिनमा मर्नुभएको थियो, तर उहाँ मृत्युबाट हप्ताको पहिलो दिनमा पुनः फर्किआउनुभयो, पुनरुत्थान हुनुभयो। 8 पदमा भनिएको छ, 8 पदमा, तर हे परम प्रभु तपाईँ चाहिँ सदाको निम्ति अति नै उच्च हुनुहुन्छ। अति नै उच्च चाहिँ हाम्रा परमेश्वरको लागि मिलेनियल सहर्ष वर्षीय राज्य अवधिमा उहाँको नाउँ हो। यो भजन महान सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन हो, यानी हजार वर्षीय राज्य सम्बन्धीको भजन हो। अनि 12 पदमा भनिएको छ, धर्मात्मा चाहिँ खजुरका बोर चाहिँ लह लह हुन्छन्, तिनी लवनोनको देवता जस्तै बढ्नेछन्। खजुरको रूख विजयको चिन्ह हो, अनि देवदारको रूखले चाहिँ शक्ति र गम्भीरताको बताउँछ। यो धर्मीको तस्विर हो जो परमेश्वरसँग आज पनि संगतिमा हिँडिरहेका छन्। यसपछि भजन 93 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी मुख्य विषय देख्छौ, निपट शुद्ध स्तुतिको सहर्ष वर्षीय राज्य सम्बन्धीको भजन, यानि निपट शुद्ध स्तुतिको हजार वर्षीय राज्य सम्बन्धीको भजन। यो संक्षिप्त भजन हो, यसमा खालि 5 पदहरू मात्र छ। यो सानो भजन 92 र 94 बीच घुसारिएको छ, अनि यो निपट शुद्ध स्तुतिको गीत हो, किनभने राजा शासन गरिरहनु भएको छ। यो सहर्ष वर्षीय राज्यको भजन हो र त्यो प्रभुको बताउँछ जो यो पृथ्वीमा महिमित रूपमा शासन गर्न आउनु भएको छ। 93 अध्याय 1 पदमा भनिएको छ, परम प्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ, परम प्रभु पहिरिनु भएको छ, उहाँले सामर्थ्यको पटुक्का लाउनु भएको छ, संसार पनि सार्न नसक्ने गरी स्थिर गरिएको छ। परम प्रभु राज्य गर्नुहुन्छ, उहाँ चाहिँ प्रभु येशू हुनुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यो त्यो भजन हो जुनसँग खास अर्थ छ जब उहाँ यो पृथ्वीमा फेरि शासन गर्न आउनुहुन्छ, सम्पूर्ण विद्रोही विरोधहरूको खत्तम गर्नुहुन्छ। तीन पदमा भनिएको छ, हे परम प्रभु, बाढ़हरू बढ़ेर आएका छन्, बाढ़हरूले आफ्ना स्वर बढ़ाएका छन्, बाढ़हरूले आफ्ना ढाल बढ़ाएका छन्। पापको बाढ़को ज्वारबाट पूरा भइसकेको छ, शैतानको शिर कुचाइसकिएको छ। अनि चार पाँच पदमा भनिएको छ, धेरै नदीहरूको आवाज भन्दा समुद्रको शक्तिशाली तरंगहरू भन्दा पनि उच्चमा रहनुहुने परम प्रभु प्रतापी हुनुहुन्छ, तपाईंका साक्षी वचनहरू साँच्चै पक्का छन्। हे परम प्रभु, पवित्रता नै तपाईंको भवनको निम्ति सदा सर्वदाको लागि सुहाउँछ। ओ यो आनन्द हर्षको कस्तो अद्भुत समय हुनेछ। यसपछि भजन 94 अध्याय पनि देख्नेछौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ दुष्टहरूको विरूद्ध हस्तक्षेप गर्न परमेश्वरमा पुकार। भजनसँग 94 देखि

लिनुहुनेछ। परमेश्वरले हरेक कुराको ठिकठाक गर्नुहुनेछ। त्यहाँ धेरै कुराहरू छन् जुनको सिधाइ गर्न सुझ्याउन पनि आवश्यक छ। र जब उहाँ पृथ्वीमा शक्तिमा र महामहिमामा आउनुहुनेछ, उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ। उही समयमा हामी आफैले बल्ला लिनु हुँदैन, ती मामलाहरू उहाँमा फर्काइदिनुहोस्। 8 र 9 पदमा भनिएको छ, ए मानिसहरूमा पशु जस्ता हो विचार गर, ए मूर्ख हो तिमीहरू कहिले बुद्धिमान हुन्छौ, कि कान दिनले सुन्नुहुन्न र कि आँखा सृजनले देख्नुहुन्न र। एकपल्ट परमेश्वर मूर्ख मानिससँग बोलिरहनु भएको छ। परमेश्वर आत्मा हुनुहुन्छ, हामीसँग जस्तो उहाँसँग कानहरू छैन तर उहाँले सुन्नुहुन्छ, अनि हामीसँग जस्तो उहाँसँग आँखाहरू छैनन् तर पनि उहाँले देख्नुहुन्छ। यहाँ पृथ्वीमा पापी यो सोच्ने देखिन्छ कि ऊ पापसँग बिना दण्ड उम्किरहेको छ। मित्र, परमेश्वर देख्नुहुन्छ, परमेश्वर सुन्नुहुन्छ र उहाँले ती हरेक कुराको रेकर्ड गर्नुहुन्छ जुन मानिसले गर्दछ। मेरो मित्र, तपाईँको पापको निम्ति खालि 2 स्थानहरू छ, या त ती पापहरू ख्रिस्टमा छन् या ती पापहरू तपाईँ आफैमाथि छ। यदि ती पापहरू ख्रिस्टमा छन् भने दण्ड पार भइसकेको छ, यदि ती पापहरू ख्रिस्टमा छैनन् भने त्यो तपाईँमा छ भने र तपाईँले भविष्यमा खालि दण्डको मात्र आशा गर्न सक्नुहुन्छ। ख्रिस्टमा हुनेहरू उहाँसँगै जीवनको महिमित आशा छ जुन भविष्यमा छ। मेरो मित्र, यदि तपाईँ अझसम्म ख्रिस्टमा आउनु भएको छैन भने तपाईँ कुनै दिन ख्रिस्टको सामने दण्डमा उभिनु पर्नेछ। अनि 18 पदमा भनिएको छ, जब मैले भने मेरा खुट्टा चेप्लन्छ, तपाईँको कृपाले मलाई थामियो हे परम प्रभु। भजनकार भन्छन्, म चेप्लने थिएँ तर परमेश्वरले मलाई थाम्नुभयो। यसपछि भजन 23 पदमा भनिएको छ, औ उहाँले तिनीहरूमाथि नै तिनीहरूका अधर्म ल्याउनु भएको छ र उहाँले तिनीहरूलाई तिनीहरूकै दुष्टतामा खतम पार्नुहुनेछ। हाम्रा परमप्रभु परमेश्वरले तिनीहरूलाई खतम गर्नुहुनेछ। यो भजन परमेश्वरले प्रार्थनाको सुन्नुभयो र दुष्टलाई दण्ड दिनुहुनेछ भन्ने कुरामा पूर्ण भरोसासँग अन्त हुन्छ। त्यसपछि भजन संग्रह 95 देखि 99 अध्यायबाट देख्नेछौ। यहाँ हामी देख्छौ आनन्द हर्षका गीतहरू। भजन 95 स्तुतिको आनन्दित हर्षित भजन हो। भनिएको छ 95 अध्याय 1 देखि 3 पदमा, आओ परमप्रभुको निम्ति हामी गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं, धन्यवाद गर्दै उहाँको सामने आऊ, भजन गाउँदै उहाँको जय जयकार गरौं, किनकि परमप्रभु महान परमेश्वर हुनुहुन्छ र सारा देवहरूमाथिका महान राजा। त्यसपछि उहाँलाई सृष्टिकर्ताको रूपमा आराधना गरिएको छ। 5-6 उहाँकै हातमा पृथ्वीका गहिरा गहिरा स्थानहरू छन्, पहाड़का चुचुराहरू पनि उहाँकै हुन्, समुद्र उहाँकै हो औ त्यो उहाँले नै बनाउनु भएको हो, सुक्खा जमीन उहाँकै हातद्वारा बनिएको हो। आओ दण्डवत गरौं र नेहुर्यौं, हाम्रा सृष्टिकर्ता परमप्रभुकै सामु घुँडा टेकौं। त्यसपछि भजन 96 अध्यायतिर देख्नेछौ, यो अर्को स्तुतिको सुन्दर भजन हो। जब प्रभु जो येशु ख्रिष्ट हुनुहुन्छ सम्पूर्ण पृथ्वीमाथि शासन गर्नुहुनेछ। 96 अध्याय 1 पदमा भनिएको छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी परमप्रभुको निम्ति गाओ। अमित्र, हामीले पहिले नै नयाँ भजन गीत देखिसकेका छौ जुन छुटकाराको उद्धारको गीत हो। प्रकाशको पुस्तकले भन्छ कि हामी यसको गाउनेछौ। त्यसपछि यहाँ हामी देख्छौ प्रतिमा पूजाको उल्लेख। 4-5 भनिएको छ, किनकि परमप्रभु महान हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ, सारा देवहरूभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ, किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन् तर परमप्रभुले त स्वर्ग सृष्टि गर्नुभयो, उहाँको सामने आदर र महिमामा छन्, शक्ति र सुन्दरता उहाँको पवित्र ठाउँमा छनृ।

0: मित्र, प्रतिमा पूजा यहाँ उल्लेख गरिएको छ किनभने ख्रिष्टको सहर्ष वर्षीय राज्यले सारा प्रतिमाहरूको अन्त गर्नेछ। अनि पश्चातमा भनिएको छ, हे विभिन्न जातिका मानिस हो, परमप्रभुलाई नै महिमा र शक्ति देऊ। प्रभु येशु ख्रिष्टले अगमबाड़ीको पूरा गर्नुहुनेछ, प्रतिमा पूजाको अन्त गर्नुहुनेछ र शैतानलाई नष्ट गर्नुहुनेछ। तब सारा सृष्टिहरू आनन्द गर्नेछन्। त्यसपछि 97 अध्यायतिर लागौं। यो पनि 96 अध्याय जस्तै उही सन्देश हो किनभने यसको सन्देश हो, पृथ्वी आनन्द गरोस् किनकि परमप्रभु आउनु भएको छ। 97 अध्याय 1 पदमा भनिएको छ, परमेश्वरले राज्य गर्नुहुनेछ, पृथ्वी रमाओस्, दीप पूज्य पनि खुशी हौ। यहाँ उल्लेखित देवहरू चाहिँ स्वर्गीय दूतहरूमा अनुवाद हुनुपर्छ। त्यसपछि 98 अध्यायतिर पनि लागौं। यो नयाँ गीतको दोस्रो स्टेन्जा हो, पंक्ति हो। 98 अध्याय 1 पदमा परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ, किनकि उहाँले अचम्म अचम्मका काम गर्नुभएको छ। उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उद्धार गरेका छन्। त्यसपछि 99 अध्यायतिर पनि लागौ। यो चाहिँ राजाको निम्ति गीत हो, जसको सिंहासन कृपा र अनुग्रहको सिंहासन हो। भजन संग्रह 99:1 पदमा भनिएको छ, परमप्रभुले राज्य गर्नुहुन्छ, मानिसहरू थरथर कामन, उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ, पृथ्वी हल्लियोस्। यो परमेश्वरको स्तुति प्रशंसाको अर्को महान भजन हो। यदि तपाईले परमेश्वरलाई स्तुति प्रशंसा गर्ने आदत बसाल्नु भएको छैन भने तपाईले यसको आदत बसाल्नुहोस्। यदि तपाईँ स्वर्गीयमा गइरहनु भएको छ भने तपाईले अहिलेदेखि नै यसको अभ्यास गर्न थाल्नुहोस्, किनभने तपाईँ त्यहाँ स्वर्गीयमा उहाँलाई स्तुति प्रशंसा गर्ने काममा धेरै समय बिताउन गइरहनु भएको छ। त्यसकारण यसको अभ्यास गर्ने असल ठाउँ नै यहाँ हो। अमित्र, हामी त्यस्तो वचनमा आइरहेका छौं जुनले भन्छ, परमप्रभु भला हुनुहुन्छ, उद्धार पाएकाहरूले त्यसै भनून्, जसलाई उहाँले शत्रुहरूको हातबाट छुटकारा दिनुभयो। भजन भविष्यतिर हेर्दछन्, जब हामी उहाँलाई हजार वर्षीय राज्य अवधिमा, सहस्र वर्षीय राज्य अवधिमा स्तुति प्रशंसा गर्नेछौं। अहिलेसम्म सहस्र वर्षीय राज्य यानि हजार वर्षीय राज्य युग आएको छैन, तर यसको मतलब यो होइन कि हामीले अहिले उहाँको स्तुति प्रशंसा गर्नु पर्दैन। तपाईलाई थाहा छ कि किन हामी उहाँको स्तुति प्रशंसा गर्नुपर्छ भन्दा, उहाँ अद्भुत विश्वासयोग्य हुनुहुन्छ र उहाँको करूणा सदाको निम्ति छ। उहाँ सधैँ मेरो निम्ति असल हुनुहुनेछ र उहाँ सधैँ तपाईप्रति असल हुनुहुनेछ। के यो अद्भुत कुरा होइन र? त्यसपछि झट्टै 100 भजनतिर पनि लागौं। यो उहाँको स्तुति प्रशंसाको कोरस हो। मित्र, यो त्यो भजनहरूको सुन्दर सानो झुप्पा मालाको अन्तिम सुन्दर अध्याय हो, जुन भजन 94 आरम्भ भएथ्यो र यो भजनसँग अन्त हुँदछ। यस खण्डमा हामीले उहाँलाई राजाको रूपमा देखिसकेका छौं। परमप्रभु राजा हुनुहुन्छ। भजन संग्रह 93:1 पदमा हामीले देख्यौं, परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महामहिमाले पहिरिनु भएको छ। यस कथनले भविष्यको र त्यो समयको बताउँछ जब प्रभु फेरि पृथ्वीमा आउनुहुनेछ। सर्वप्रथममा उहाँ पृथ्वीमा आउनुहुँदा उहाँ महामहिमा ऐश्वर्यमा आउनु भएन, उहाँ नम्र दिन मानव चोलामा आउनुभयो। तर उहाँ अर्कोपल्ट पृथ्वीमा महामहिमाले पहिरिनु भएर आउनुहुनेछ। अनि भजन संग्रह 94:1 यो भन्दै आरम्भ हुन्छ, बदला लिनुहुने हे परमेश्वर। जब प्रभु पृथ्वीमा फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँले हरेक मामला सुझाउनुहुनेछ, ठिकठाक गर्नुहुनेछ। हामीले यो गर्न सकेनौं किनभने हामी प्रतिशोधी हुने थियौं। परमप्रभु त्यस तरिकामा शासन गर्नु हुने छैन, वा न्यायसंगत रूपमा यसको सम्हाल्नुहुनेछ, तर प्रतिशोधी बन्नुहुने छैन। त्यसपछि भजन 95 यसरी आरम्भ हुन्छ, आओ हामी परमप्रभुको निम्ति गाउँ, हाम्रा उद्धारको चट्टानको निम्ति जय जयकार गरौं। यसपछि भजन 96 यसरी आरम्भ हुन्छ, परमेश्वरको निम्ति एउटा नयाँ भजन गाऊ, हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाउ। त्यसपछि भजन 97 यसरी आरम्भ हुन्छ, परमेश्वरले राज्य गर्नुहुनेछ पृथ्वी र माउस। अनि भजन संग्रह 98 यसरी आरम्भ हुन्छ, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाउ किनकि उहाँले अचम्मका कामहरू गर्नुभएको छ। त्यसपछि 99 भजन यसरी आरम्भ हुन्छ, परमप्रभुले राज्य गर्नुहुन्छ मानिसहरू थरथर कामुन्। अहिले हामी भजन संग्रह 100 आएका छौं। यो त्यो सिरिज यानि मालाको समाप्तमा हालेलुयाको कोरस हो, यो महिमित कोरस हो। 100:1-2 पदमा भनिएको छ, हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको जयजयकार मनाऊ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने आओ। एकपल्ट म यो तथ्यमा जोड़ दिन चाहन्छु कि परमेश्वर उहाँको सामने तपाई निराशाको मोड़ लिएर आराधना गरेको चाहनुहुन्न। त्यहाँ त्यस्ता समयहरू हुन्छन् कि हामी विभिन्न समस्याको कारण निराश हुन्छौ, या हामी परमेश्वरका पश्चातमा आउँछौ उहाँको क्षमाको बिन्ती गर्दै। हामी आफैलाई उहाँका सुम्पिदिन्छौं, तर त्यो कुनै पनि आराधना होइन। तपाई परमेश्वरलाई त्यस बेला आराधना गर्नुहुन्छ जब तपाई उहाँलाई स्तुति गर्न आउनुहुन्छ। उहाँ तपाई खुशी भएको चाहनुहुन्छ, उहाँ आफ्ना हरेक जनहरू खुशी भएको चाहनुहुन्छ। त्यहाँ त्यो समय आउनेछ, सारा पृथ्वी यो गाउन योग्य हुनेछन्, पृथ्वी आनन्द हर्ष गरोस् किनकि परमप्रभु आउनु भएको छ। अनि 2 पदमा भनिएको छ, आनन्द साथ परमप्रभुको सेवा गर, भजन गाएर उहाँको सामने जाओ। यो स्तुतिको अद्भुत भजन हो, उहाँको स्तुति प्रशंसा गर्ने, आराधना गर्ने र उहाँको महिमा गर्ने। मित्र, हामीले उहाँलाई धेरै स्तुति प्रशंसा गर्नुपर्छ, आराधना गर्नुपर्छ, महिमा गर्नुपर्छ, हामी उहाँका हर्ष र आनन्द साथ आउनुपर्छ। 3 पदमा भनिएको छ, परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भएको हो र हामी उहाँकै हौ, हामी उहाँका प्रजा र उहाँका खर्कका भेडाहरू हौ। त्यहाँ धेरै मानिसहरू छन् जसलाई थाहा छैन कि परमप्रभु नै परमेश्वर हुनुहुन्छ, उहाँ नै महान परमेश्वर हुनुहुन्छ। अरू त के, धेरै ख्रिस्टियनहरू पनि यसको जानकारीबाट वञ्चित छन्। प्राचीन मण्डलीमा जब सतावट खेदो शुरू भयो र प्रेरितहरू यरूशलेम मण्डलीमा फर्किआएर त्यहाँका विश्वासीहरूलाई सम्पूर्ण रिपोर्ट दिए, तिनीहरूको रिपोर्टले मण्डलीका विश्वासीहरूलाई प्रार्थना गर्न प्रेरित गर्यो र तिनीहरू यो भन्दै प्रार्थना गर्न आरम्भ गरे, प्रेरित 4:24 पदमा, प्रभु परमेश्वर हुनुहुन्छ। कसैले भन्ला, यो भन्न त सजिलो छ, हा निश्चय नै, तर प्रश्न हो के तपाईँ आज वास्तवमा यसको विश्वास गर्नुहुन्छ? त्यहाँ धेरै ख्रिस्टियनहरू छन् जो यसको अभिनय गर्छन्, मतलब यस प्रकारको अभिनय गर्छन्, यस्तो काम गर्छन् मानव परमेश्वर छँदै छैन वा उहाँ परमेश्वर हुनु नै हुन्न। यहाँ 3 पदको 2 खण्डमा भनिएको छ, उहाँले नै हामीलाई बनाउनु भएको हो, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, हामीले उहाँलाई आराधना गर्नुपर्छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँले यो विश्वको बनाउनुभयो। हामी उहाँलाई सृष्टिकर्ताको रूपमा मात्र आराधना स्तुति गर्दैनौ, तर हामी उहाँका प्रजाहरू हौं र हामी उहाँका खर्कका भेडाहरू हौं। तपाईँ कसरी भेडा बन्न सक्नुहुन्छ? तपाईँ उद्धार पाउनै पर्छ यसको निम्ति। यो नै यहाँ मुद्दामा जहाँ गोठाला भेडाको निम्ति मर्नुभयो, भेडा गोठालाको निम्ति मरेन। यस भजनमा कुन भेडाको बारेमा कुरा गरिएको छ? भेडाहरू इसरायलहरू हुन्, परमप्रभु तिनीहरूको पनि गोठाला हुनुहुन्छ। प्रभु येशूले तिनीहरूलाई भन्नुभयो कि उहाँसँग अरू भेडा पनि छ जुन इसरायलको बथानबाटको थिएनन्। युहन्ना 10:14-16 पदमा उहाँ भन्नुहुन्छ, म असल गोठाला हौं, यसर्थ म आफ्नो जातिलाई चिन्छु औ आफ्ना जातिले मलाई चिन्छ, जसरी पिताले मलाई चिन्नुहुन्छ म पितालाई चिन्छु औ भेडाहरूका लागि आफ्नो प्राण अर्पण गर्छु। मेरा अरू भेडाहरू छन् जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ र तिनीहरूले मेरो स्वर सुन्नेछन् औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्। परमप्रभु इसरायलको गोठाला हुनुहुन्छ अनि उहाँ तपाईँ र मेरो निम्ति पनि गोठाला हुनुहुन्छ यदि हामी उहाँको हौं भन्यौं। अनि चार पदमा भनिएको छ, धन्यवाद साथ उहाँका मूल ढोकाभित्र र प्रशंसा गर्दै उहाँको चोकभित्र पस, उहाँलाई धन्यवाद चढ़ाऊ र उहाँको नाउँलाई धन्यको भन। यही नै तरिकामा परमेश्वर तपाई र मलाई उहाँको उपस्थितिमा आएको चाहनुहुन्छ। पद पाँचमा भनिएको छ, किनभने परमप्रभु भलो हुनुहुन्छ, उहाँको कृपा सधैँभरि र उहाँको सत्यता पुस्तौंसम्म स्थिर रहन्छ। मलाई थाहा छैन कि तपाई को हुनुहुन्छ, तपाई कहाँ हुनुहुन्छ, तर म जान्दछु कि परमेश्वर तपाईँको निम्ति भला हुनुहुन्छ र उहाँ मेरो निम्ति पनि भला हुनुभएको छ र हुनुहुन्छ। ओ उहाँ कति भला हुनुहुन्छ, उहाँको कृपा र उहाँको सत्यता पुस्तौंसम्म स्थिरता रहन्छ। ओ यो कस्तो भजन छ। परमेश्वर आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्।
1: दयाजुको अधीनले मेरो सोच नै परिवर्तन गरिदियो। म समस्याबाट भाग्ने वा रिस फाल्ने उपाय खोजिरहेको थिएँ, तर आज मैले बुझे कि न्याय गर्ने काम चाहिँ मेरो होइन तर परमेश्वरको।
2: आज हामीले सिक्यौं कि परमेश्वर सधैँ धर्मी हुनुहुन्छ। मानिसहरूले गलत निर्णय गर्न सक्छन्, तर परमेश्वरको निर्णय कहिले गलत हुँदैन। त्यसैले हामीले आफ्ना हातले बदला लिनु खोज्नु हुँदैन, विश्वासका साथ उहाँलाई सुम्पिनुपर्छ।
1: अनि अर्को कुरा पनि मेरो हृदयमा बस्यो दाई, हामी धेरै पटक त धन्यवाद भन्ने बिर्सिरहेका हुने रहेछौ नि। परिस्थिति राम्रो भए मात्र धन्यवाद दिनुपर्छ भन्ने

0: फ्याँक्छन्। त्यसैले अब हामी पनि आफ्नै बुद्धिमा होइन तर उहाँको अगुवाईमा चाहिँ हिँड्न चाहना गर्नुपर्छ।
1: त्यही नै आजको अध्ययनको सार हो। हामी आज परमेश्वरका आराधक हौ। हाम्रो जीवन, हाम्रो बोली, हाम्रो निर्णय र हाम्रो व्यवहारले पनि आराधना गर्न सक्छ। जब हामी धन्यवादी हृदयले जिउँछौ, विश्वासका साथ उहाँलाई पछ्याउँछौ र न्याय उहाँकै हातमा छोड्छौ, तब हाम्रो जीवन उहाँको महिमाको साक्षी बन्छ।
0: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0420979797।

नमस्कार तथा हार्दिक स्वागत गर्न चाहन्छु ग्रेटर नेपाल टीभी हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक वृन्दमा म विवश बुढाथोकी आजको यो बसाईमा पनि उपस्थित भइसकेको छु र हामीले तपाईँको माझमा विगत लामो समयदेखि विभिन्न न्यूजहरू मात्रै प्रसारण गरिरहँदाखेरि तपाईँलाई बोरिङ पनि हुन सक्छ त्यसैले आज हामीले ग्रेटर नेपाल विशेष निकै रगत उम्लिने खालको तातो तातो गीत तपाईँको माझमा प्रस्तुत गर्न लागिराखेका छौं र यो गीत चाहिँ बिन्दे बासली म्युजिक बाट रिलिज भएको गीत रहेको छ र यसमा लय शब्द त्यसै गरी भोकल दिनुभएको छ ऋषि अधिकारी निकै मनपर्ने गायक हुनुहुन्छ उहाँ मेरो लागि पनि भन्नु पर्दाखेरि ऋषि अधिकारीका निकै चर्चित गीतहरू मैले कुनै बेला निकै सुन्ने गर्दथे र उहाँका गीतहरू निकै उत्कृष्ट रहेका छन् र उहाँको आवाज निकै दमदार रहेको छ र पछिल्लो समय उहाँले ग्रेटर नेपाल सम्बन्धी गीत गाउनु भएको छ यो गीत अलिक केही समय अगाडि आएको गीत हो तर हामी नेपालीहरूलाई जहिले पनि रगत उमाल्ने खालको अमर अजर गीत बनेर बसेको छ यो गीत त्यसैले यो गीत हेर्नुभन्दा पहिला तपाईँले ऋषि अधिकारीको युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नुहोला उहाँको पनि युट्युब च्यानल रहेको छ त्यसै गरी बिन्दे बासिनी म्युजिकलाई पनि तपाईँले सब्सक्राइब गर्न सक्नुहुन्छ म यो आग्रह तपाईँको माझमा गर्न चाहन्छु र धेरै बेर नकुराइकन अब तपाईँको माझमा गीत सुन्नतर्फ लागौं म पनि हेर्छु तपाईँ पनि हेर्नुहोस् है त

दर्शकबिन, यो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौं। निकै मन पर्यो, तपाईँलाई पनि निकै शरीरमा रगत उम्लियो होला जस्तो लागेको छ र मेरो शरीरमा पनि रगत उम्लेको छ, पुरै छालाहरूमा काँडा उम्लिएको छ। एउटा देशभक्ति गीत र मलाई टिस्टा नदीमा खुडा धुनी थोको छ। यो गीत निकै मनपर्ने गीत रहेको थियो, मलाई एकदमै मनपर्ने भएको कारणले गर्दाखेरि पनि मैले प्रस्तुत गरेको हुँ र तपाईँलाई पनि निकै मन पर्यो होला, निकै आनन्द आयो होला। र बिन्दे बासनी म्युजिकलाई सब्सक्राइब गर्नुहोस्। त्यसै गरी ऋषि अधिकारीको स्वरमा रहेको यो गीत रहेको थियो र ऋषि अधिकारीलाई पनि सब्सक्राइब गर्नुहोस्, किनकि कलाकारहरू स्रष्टाहरूलाई हामीले बचाउनुपर्छ, त्यसैले उहाँहरूलाई सब्सक्राइब गर्नुहोस्। म यो आग्रह गर्न चाहन्छु र भोलिको श्रृंखलामा नयाँ विषयवस्तुको साथमा तपाईँको माझमा फेरि पनि उपस्थित हुने नै छु। आजको लागि म विवश बुढा थोकीलाई आज्ञा दिनुहोस्। नमस्कार, जय देश, जय ग्रेटर नेपाल। याद राख्नुहोस्, ग्रेटर नेपाल सम्भव छ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नुभयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
5: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल, आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
14: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
15: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: आमा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
17: सोहिता तिमीहरूको के खासकुस कुरा हुँदैछ, के भयो भन त?
18: केही होइन मिस,
17: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
20: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.6 MHz.

0: it. Just a minute. We will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हजुर। हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर।
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर।
4: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो, आज त धारामा कति धेरै झमेलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड। तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: किन बिहे गर्दैछ?
1: सुरक्षाले तर कति माया गर्छ?
0: हिरो लागि त्यो पागल भइसक्यो।
2: यति बेला अस्पतालको बेडमा छटपटाइरहेकी छिन्।
3: त्यसो भए त किन बिहे गर्दैनस्? तँ पनि त उसलाई माया गर्छस्।
4: मैले सबै कुरा थाहा पाइसकेँ विक्रम।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार, एलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म यमलिङ लामा। शुरूमा एलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने बीच बालुवाटारमा भेटवार्ता, समसामयिक विषयमा 45 मिनट कुराकानी। मनसून सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना। ग्यासको कालो बजारी रोक्न अनुगमन तीव्र। हर्मुज जलमार्ग इरान ओमान वार्तामा प्रगति, तर मार्ग खोल्न अमेरिका सामु। इरानको शर्तै शर्ता, हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। र फ्रान्समा पब्जी मोबाइल विश्वकप जारी, नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश। नेपाललाई टाइगोन्डो 4 स्वर्ण सहित 15 पदक। एलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको यालुङ री हिमालको हिमपैह्रोमा गत वर्षको कार्तिकदेखि हराएका 5 जना आरोहीको शव हिउँ पग्लेर सतहमा देखिएपछि हिजो संकलन गरिएको छ। ड्रीम डेस्टिनेशनको फुर्पा तेन्जी शेर्पाको नेतृत्वमा रहेको 6 जनाको टोलीले शव संकलन गरेर ल्याएको बताइएको छ। गत वर्षको कार्तिक 17 गते यालुङ री हिमाल आरोहणको क्रममा 7 जना हिमपैह्रोमा परेका थिए। तीमध्ये 2 जनाको शव त्यति बेला भेटिएको भए पनि 5 जनाको शव भने त्यसबेला नभेटिएको ड्रीम डेस्टिनेशनका तर्फबाट खोजीमा सहभागी टीमले बताएको थियो। हिम पैह्रोमा परेका दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 का पदम तामाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको त्यति बेलै शव भेटिएको थियो। 5 जना विदेशी नागरिक, फ्रान्सका मेन फेरी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरालिचर, जर्मनीका ज्याकोब इसा रिवर र तथा क्यानेडियन मार्को डी मार्सेलोको शव रहेको र ती शवलाई आज सोमबार काठमाडौँमा ल्याएर परिवारलाई जिम्मा लगाइने भएको छ। काभ्रेको दोलालघाट स्थित दुलालेश्वर मन्दिर महादेव मन्दिर नजिकैबाट 6 दिन अघि सुनकोशी नदीमा हम्फालेर बेपत्ता भएकी 1 महिलाको शव ओखलढुङ्गामा फेला परेको छ। मण्डन देवपुर नगरपालिका 7 निवासी 67 वर्षीय तिला कुमारी पराजुलीको शव हिजो फेला परेको प्रहरीले जनाएको छ। तिला कुमारी सँगै नदीमा बेपत्ता भएका उहाँका 68 वर्षीय श्रीमान केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ। प्रारम्भिक जानकारी अनुसार मृतक तिला कुमारी लामो समयदेखि बोन म्यारो क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो। केदारनाथले उहाँलाई पिठ्यूमा बोकेर दुलालघाटमा ल्याई नदीमा हम्फालेको प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजको आधारमा बताइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र बेपत्ता केदारनाथको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। रसुवा जिल्ला स्थित प्रख्यात तीर्थस्थल गोसाई कुण्डमा जनै पूर्णिमाका दिन लाग्ने मेलालाई व्यवस्थित तुल्याउने तयारी तीव्र पारेको छ। आगामी भदौ 12 गते हुने मेलाको प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल चामल तेल नुन तथा मसला लगायतका खाद्य सामग्री ढुवानी गरिरहेका छन्। गोसाई कुण्ड मार्ग होटल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली डिम्सा चन्दनबारी लौरी विनायक हुँदै गोसाईकुण्डसम्मका 25 भन्दा बढ़ी होटलले तयारी तीव्र पारेको जनाएको छ। तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले 200 भन्दा बढ़ी थर्पु निर्माण भइरहेको प्राप्त समाचारमा जनाएको छ। एलम्बु खबरमा राष्ट्रिय खबर। सरकार र पार्टी बीच बढ़दो संशय र तिक्तता बीच प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछाने बीच बालुवाटारमा 45 मिनट कुराकानी भएको छ। प्रधानमन्त्री बालेनलाई भेट्न सभापति लामिछाने हिजो साँझ बालुवाटार पुग्नु भएको थियो। बालेनले पछिल्लो पल्ट फेसबुकमा आफू विभिन्न चुनौतीसँग एक्लै लड्नु परेको भनी अभिव्यक्ति दिनुभएपछि सभापति लामिछानेले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटघाट गर्नुभएको हो। भेटवार्तामा केही राजनीतिक नियुक्ति, सरकारका सम्भावित कदम तथा पार्टीका अपेक्षाबारे दुई नेताबीच कुराकानी भएको स्रोतले बताएको छ। भेटमा प्रधानमन्त्रीले छिट्टै गर्ने भनिएको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणको बारेमा पनि विषय उठान भएको बुझिएको छ। उच्च स्रोतका अनुसार राजदूतहरूको छनौट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिका बारे पनि
रवि लामिछाने र बालेनका बीचमा कुराकानी भएको बुझिएको छ। लामिछानेले पार्टीका उपसभापति तथा अर्थमन्त्री डाक्टर सोनी वाग्लेलाई लगेर बालुवाटार पुगेको पार्टी स्रोतले जानकारी दिए पनि सुरक्षा स्रोतले भने उक्त कुरा पुष्टि गरेनन्। यतिखेर देशभर मनसुनी वायुको प्रभाव परेको छ। अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगमा साधारणतया बादल लागेको छ भनिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भेगका धेरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने बताइएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एवं लुम्बिनी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी आज राति देशभर सामान्यतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षाका साथ हिमपातको सम्भावना रहेको छ। मुलुकका पहाड़ी भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले ती क्षेत्रका वासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढ़ाउन गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा लगातार गुनासो तथा सूचना प्राप्त भएपछि अनुगमनलाई कड़ाई गरिएको हो। नेकपा एमाले र नेकपा बीच भएको तीन बुधे सहमति अनुसार कोशी प्रदेशमा सरकार विस्तारको तयारी तीव्र बनेको छ। अब बन्ने कोशी प्रदेश सरकारमा नेकपालाई हाल सरकारमा रहेको कांग्रेसकै हैसियतमा मन्त्रालय भागबण्डा हुनुपर्ने, अन्यथा सरकारमा सहभागी नहुने अडान राखेको नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताउनु भएको छ। भौतिक पूर्वाधार, पर्यटन, कृषि र स्वास्थ्य गरी चारवटा मन्त्रालयमा नेकपाले दावी प्रस्तुत गरेको छ। केन्द्रमा भएको तीन बुधे सहमति अनुसार प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने र नेपाली कम्युनिष्ट पार्टी नेकपा सरकारमा सहभागी हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जसका लागि आज सोमबार बस्ने दुई दल बीचको बैठकमा सहमति हुन सक्ने आङ्बोले बताउनु भएको छ। नेकपाबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि आन्तरिक पार्टीमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ। यसै सन्दर्भमा नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले नेकपालाई सांसद संख्याका आधारमा तीनवटा मन्त्रालय दिने बताउनु भएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। इरानका विदेश मन्त्री अब्बास अराग्चीले होर्मुज जलमार्गको विषयलाई लिएर ओमानसँगको वार्ता अन्तिम चरणमा पुगिरहेको बताएका छन्। तर जलमार्गलाई फेरि खुला गर्न अन्य शर्तहरू बाँकी रहेको बताएका छन्। विश्वको तेल तथा प्राकृतिक ग्यासको करिब 20% परिमाण यही जलमार्ग भएर ढुवानी हुने गर्दछ। उक्त जलमार्गलाई फेब्रुअरीमा अमेरिका र इजरायलले आफू विरूद्ध आक्रमण गरे लगत्तै इरानले ठप्प पारिदिएको थियो। तर गचीले सो व्यस्त जलमार्गलाई पुनः र पुनः खुला गर्न अन्य शर्तहरू समेत पूरा हुनुपर्ने संकेत गरेका छन्। त्यस्ता शर्तमा अमेरिकाले जूनमा दुई देशले हस्ताक्षर गरेको युद्धविराम सहमति उल्लंघन गरेका कारण क्षतिपूर्ति तिर्नुपर्ने पनि बताइएको छ। इरानका सुरक्षा महाप्रमुख मोहम्मद बकेर जोल्काहादरले तस्नीमा समाचार संस्थासँग बोल्दै अमेरिकाले उसको व्यवहार नसच्याएसम्म जलमार्ग नखुल्ने बताएका छन्। उहाँका अनुसार जलमार्ग खोल्न अमेरिकाले 6 शर्त पूरा गर्नुपर्छ, जसमा इरान विरूद्ध धम्की दिन बन्द गर्नुपर्ने, इरानी बन्दरगाह लक्षित सामुद्रिक नाकाबन्दी अन्त्य हुनुपर्ने,
र रोककार गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने रहेका छन्। इरान विरूद्धको आर्थिक प्रतिबन्ध खुकुलो पारिनुपर्ने, युद्धका लागि क्षतिपूर्ति दिनुपर्ने जस्ता विषय पनि समेटिएका छन्। यसबीच जुलाई 20 रेड सी स्थित साउदी अरेबियाको बन्दरगाहलाई लक्षित गर्दै यमनका इरान समर्थित हुथी समूहले नाकाबन्दी गरिरहेको छ। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञानीहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। वैज्ञानिकहरूको अनुसार ठूलो संख्यामा जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैर स्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार ती जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिक प्रणालीमा ठूलो असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सिर्जना हुन सक्ने वैज्ञानिकहरूको चिन्ता छ। पर्सियन अरबी खाड़ीमा झण्डै 1,500 जहाजहरू फेब्रुअरीदेखि अलपत्र परेका छन्। यस्तै ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिएका छन्। खेलकुदको खबर, फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपमा नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश गरेको छ। हिजो सम्पन्न समूह चरणका खेलहरूपछि समूह बीमा चौथो स्थान हासिल गर्दै होराले फाइनलमा स्थान पक्का गरेको हो। 16 टोली सहभागी समूह बीबाट उत्कृष्ट पाँचभित्र पर्दै फाइनल पुग्ने क्रममा होराले एक चिकन डिनर सहित कुल 98 अङ्क जोड्यो। होराले 37 प्लेसमेन्ट पोइन्ट र 61 किल्स हासिल गरेको छ। समूह चरणमा चौथो भएसँगै होराले 57,500 अमेरिकी डलर करिब 77,00,000 रूपियाँ नगद पुरस्कार पनि पक्का गरेको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुन पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र सहार र पार्टी सभापति रवि लामिछाने बीच बालुवाटारमा भेटवार्ता, समसामयिक विषयमा 45 मिनट कुराकानी। मनसून सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना। ग्यासको कालो बजारी रोक्न अनुगमन तीव्र। हर्मुज जल मार्ग बारे इरान ओमान वार्तामा प्रगति, तर मार्ग खोल्न अमेरिका सामु इरानको शर्त। हर्मुजमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर बन्न सक्ने चेतावनी। र फ्रान्समा पब्जी मोबाइल विश्वकप जारी, नेपालको होरा स्पोर्ट्स फाइनलमा प्रवेश। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटर

0: विषयको पाठ्य पुस्तक उपलब्ध गराइने, विशेष छात्रवृत्तिको व्यवस्था, दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन,
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि, सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642.
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
2: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
0: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: minute, just a minute, we will return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274

0: है मित्र, यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-29-13-27।
6: This is your radio. This is LMFM 89.6 MHz. 89.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054। सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
0: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट।
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Wait, just a minute. We will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेख्यारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-51-67-84 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

三十五届，这来这个。

0: wait just a minute. We will return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोज

0: हो।
1: अनि यो तिनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
2: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ। सर,
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: இளம்பு பிரேக் டைம்.
1: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको
7: लौन, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् ताई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: just a minute. We'll return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-0-51 98-41-57

0: पन गराइने, अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन,
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि, सम्पर्क नम्बर 011-26-342, 011-62-04-42, 98-41-43-49-72, 98-512-00-642.
2: This is LMFM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र यो रुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849 13 27
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्च
0: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू
0: फोटोकपी प्रिन्ट
6: कलर प्रिन्ट
0: पीवीसी आईडी कार्ड
6: सबै प्रकारका खेलकुद सामग्रीहरू
0: सबै तहको तथा विभिन्न पुस्तकहरू
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
0: ट्रफी
6: मायाको चिनो
0: मेडल
6: फ्रेम
0: जर्सी सेटहरू तथा प्रिन्ट
6: सब्लिमेसन प्रिन्ट
0: जर्सी प्रिन्ट
6: कस्टमाइज कप प्रिन्ट
0: मेडल फोटो प्रिन्ट
6: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स
0: कन्ट्याक्ट नम्बर 9841924274
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
0: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन

0: ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
2: अवनीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस डिलक्स रूम विथ एसी, हॉट एण्ड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टुरेन्ट एण्ड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिलियर एण्ड जॉयफुल एनवायरमेंट। कस्टमर सटिस्फेक्शन इज आवर कंजुगेंट। न्यू अवनीको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अवनीको @gmail.com contact 011-620-326-9860-982293 New Aronico Hotel and Restaurant Private Limited Chautara Shankar Subhani Nagar Palika 5 Sindhupatra
3: Elambu FM 89.6 MHz
4: Westar Digital

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।

0: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

खान्छौ उसकै निम्ति मर्छु भन्छौ किन पल पल मरिरहन्छौ तिम्रो ला

0: wait just a minute. We will return back.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842420254।
3: क्या खतरा समाचार आइसक्यो?
4: बाफ्रे,
3: अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: can hit us on the door.
1: Wait just a minute. We will return back. Return back.
2: ल यता नआवै बुहारी, तलै बस, छातुत नगर। आज कति दिन रे?
3: तिन दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: Listening to LMWFM 89.6 MHz. 89.6 MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। पहिरोमा 5 आरोहीको शव 9 महिनापछि उद्धार। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता। लगानीकर्ता फर्काउँदै सरकार बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल। ढुक्क भएर लगानी गर्न आग्रह। पाल्पामा जीप दुर्घटना, 10 घाइते 1 अवस्था गम्भीर। पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर। वन प्रचण्डको आग्रह। उत्तरी फिलिपिन्समा पहिरोमा परि 4 जनाको मृत्यु, 6 बेपत्ता। आईटीपीएफ एकन्दोमा शेखरलाई काश्य। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको युलुङरी हिमाल आरोहणका क्रममा हिमपहिरोमा परि विपत्ता भएका 5 आरोहीको शव 9 महिनापछि फेला पारी उद्धार गरिएको छ। गत कार्तिकमा गएको हिमपहिरोमा परि विपत्ता भएका 5 जना आरोही तथा गाइडको शव हेलिकप्टर एभरेस्टको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। हिमपहिरोमा परेका दोलखाको गौरीशंकर गाउँपालिका 9, सिमी गाउँका पदम तामाङ र सोलुखुम्बुको माम्पे दुधकोशी गाउँपालिका 5 घर भएका मेरे कार्की तथा 3 विदेशी पर्वतारोहीको शव उद्धार गरिएको दोलखा प्रहरीले जनाएको छ। ती विदेशीहरू मध्ये 1 क्यानेडेली, 1 इटालियन र 1 जर्मन नागरिक रहेका छन्। दोलखाको रोलवालिङ हिम श्रृंखलामा पर्ने एलुङरी हिमालमा गत कार्तिक 17 गते गएको हिमपहिरोमा परि 7 जना विपत्ता भएकोमा 2 विदेशीको त्यति बेलै शव फेला पारिएको थियो भने 2 नेपाली सहित 5 जना विपत्ता थिए। विपत्ताको 9 महिनापछि शव संकलन गरिएको हो। वनस्थली क्षेत्रमा लुटपाटको आतंक मचाएको आरोपमा रामेछापका 1 सहित 4 जना पक्राउ परेका छन्। लुटपाटको आतंक मचाएको आरोपमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ, उदयपुरको उदयपुर गढ़ी गाउँपालिका 5 का 31 वर्षीय चुरन मगर, तनहुको शुक्ला गण्डकी नगरपालिका 5 का 33 वर्षीय राजकुमार गुरूङ र महोत्तरीको बर्दिवास नगरपालिका 3 का 33 वर्षीय प्रशान्त जंग साई रहेका छन्। उनीहरूको साथबाट प्रहरीले 57,096 रूपियाँ तालचा ह्याक्सो ब्लेड पनि बरामद गरेको छ। पक्राउ परेका मध्ये 5 जनाको 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाइएको काठमाडौँ परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली नार्केमा वर्षासँगै लेदो सहितको पहिरो खसेपछि केही समय पूर्ण रूपमा अवरूद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। गैराती परेको अविरल वर्षाका कारण सड़कको माथिल्लो भागबाट ठाउँ ठाउँमा लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सड़क खण्डमा सवारी साधनका आवाजावत समेत ठप्प पारिएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तव बीच भेटवार्ता भएको हो। शिष्टाचार भेटका क्रममा दुई देशका आपसी हितमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केही बेर अघि भेटवार्ता सकिएको हो। दुवै तर्फका प्रतिनिधिहरू सहित भएको भेट वार्तामा 45 मिनट चलेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। आज अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उहाँले नेपालमा अझ ठूलो लगानी गर्न भएका उद्योग विस्तार, नयाँ उत्पादनमा प्रवेश गर्न आग्रह गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन छलफल श्रृंखला अन्तर्गत नेपालमा लगानी गरेको 20 ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग छलफल गर्नुभएको हो। पाल्पामा जीव दुर्घटना हुँदा 10 जना घाइते भएका छन्। आज बिहान 3 गाउँपालिका 4 चिउरी डाँडा स्थित झुम्सा सत्यवती सड़क खण्डमा बुटवालतर्फ जाँदै गरेको लु 1J 2235 नम्बरको मुस्ताङ जीव दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्। दुर्घटनामा 3 सत्यवतीका 67 वर्षीय 36 वर्षीय खुम्बहादुर दिसुवा स्याङ्जाको कालीगण्डकी गाउँपालिका एका 10 वर्षीय सन्तोष रेग्मी तिनौ तीन सत्यवतीका 51 वर्षीय नरसिंह दिसुवा घाइते भएका छन्। यस्तै सोही स्थानकी 36 वर्षीय शर्मिला दिसुवा रूपन्देहीको बुटवाल उपमहानगरपालिका 18का 36 वर्षीय दुर्गा थापा सोही स्थानका 4 वर्षीय डेनिस थापा माथगढ़ी गाउँपालिका 5का 41 वर्षीय मनबहादुर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब परीक्षक भीमलाल भट्टका अनुसार दुर्घटनामा बुटौल उपमहानगरपालिका 18की 36 वर्षीय सपना राणा जीप चालक माथागढ़ी गाउँपालिका 5का 39 वर्षीय देव कुमार घरती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 1का भूमन सिंह रेग्मी पनि घाइते भएका छन्। घाइते मध्ये 4 वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रोपाई सकिँदा समेत देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै नेकपा संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। मध्यसहित देशका विभिन्न स्थानमा किसानले समयमा मल नपाएको भन्दै उहाँले मल आयात प्रक्रिया तत्काल अघि बढ़ाएर पर्याप्त आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ। उत्तरी फिलिपिन्सको बागुइयो शहरमा पहिरोले 3 घर पुरिदा 4 जनाको मृत्यु भएको छ भने 6 जना बेपत्ता भएका छन्। स्थानीय संचार माध्यमका अनुसार साँझ करिब 7 बजे अबुइयोको बरांगे विसद सुरुङ स्थित रिभर्स साइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा 13 जना पुरिएका थिए। प्रहरीका अनुसार आज बिहान 7 जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। मृतक मध्ये 17 वर्षीय किशोरी 9 वर्षका 2 बालक सहित 56 वर्षीय पुरूष रहेका छन्। नेपालका शेखर थापाले 11औं एसियाली आईटीएफ तेकन्दो च्याम्पियनशीपमा काँस्य जित्नु भएको छ। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान पार्टनरमा काँस्य जित्नु भएको नेपाल अन्तर्राष्ट्रिय तेकन्दो महासंघ आईटीएफका महासचिव गमन बहादुर थापाले जानकारी दिनुभएको छ। हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। पहिरोमा 5 आरोहीको शव 9 महिनापछि उद्धार। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तविक भेटवार्ता। लगानीकर्ता फर्काउँदै सरकार बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल ढुक्क भएर लगानी गर्न आग्रह। पाल्पामा जीप दुर्घटना 10 घाइते 1को अवस्था गम्भीर। सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डको आग्रह। उत्तरी फिलिपिन्समा पहिरोमा परि 4 जनाको मृत्यु छ। आईटीएफ तेकन्दोमा शिखरलाई काँस्य। दिउँसो 3 बजेकै हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार। मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौं आत्मनिर्भर बनौं।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
3: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: minute, just a minute, we will return back. Return back.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले

0: सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी

0: जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय।
2: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

हेलो, नमस्ते नमस्ते, नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबरीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा यति बेला सदाचै उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुत अन्जु अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र यति बेला हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ। आज पनि हामी उकाली ओह्राली भन्ज्याङ अनि चौतारी अनि गाउँ बस्ती अनि शहर अनि ती कुरा कुना कन्दरा जतासुकै यो प्रहरमा आइसकेका छौं। दिउँसोको समयभन्दा नि अपराह्नको समय छ, पानी पर्ला पला जस्तो भइरहेछ है। यतातिर चाहिँ तपाईँको ठाउँ एरियातिर चाहिँ कस्तो छ होइन, अनि खाजाहरू खानुभयो कि बाँकी नै छ, अब नखानुभएको भए खानु होला भन्छु होइन, अब खानु भइसक्यो भने ठिकै छ होइन। कार्यक्रम प्रतिभाको डबली अपराह चार बजेदेखि पाँच बजेसम्म तपाईँले सुन्दै आइराख्नु भएको कार्यक्रम हरेक दिन यसै प्रहरमा सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई एकदमै तपाईँले माया गरेर सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पात्र एप्स होइन, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर विश्वभर एकैसाथ रहेर यहाँले चाहिँ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ है। त विशेषतः कार्यक्रम प्रतिभाको डबली चाहिँ होइन, प्रतिभा राख्ने डबली भएको कारणले होइन, तपाईँले चाहिँ यस बसाइमा फोन गरेर आफूभित्र भएका प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै कार्यक्रममा फोन गरेर गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू छन् यो बसाइमा चाहिँ तपाईँले प्रतिभाहरू राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ होइन। त्यसको लागि यहाँहरूको लागि आज पनि हामीले नम्बर खुल्ला गरेका छौं, 97 48 26 65 79 यहाँहरूले चाहिँ फोन गरेर आउनुपर्ने नम्बर रहेको छ होइन। सो माध्यम हुँदै तपाईँ आउन सक्नुहुनेछ कार्यक्रममा आफूभित्र भएका प्रतिभा राख्नका लागि। जुनसुकै उमेर वर्गका साथीहरूले चाहिँ फोन गरेर गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, चुटकिलाहरू, ड्रामाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने प्रतिभाहरू चाहिँ राख्न सक्नुहुनेछ, राख्न पाउनुहुनेछ। नम्बर खुला छ 97 48 26 65 79। सो माध्यम हुँदै व्यवसायमा आउँदै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले कार्यक्रममा राख्यौँ एकदमै मिठो गीत होइन सङ्गीतपछि फेरि पनि होइन स्वागत गर्न चाहन्छौ सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली यति बेला सिन्धुपाल्चोक चौताराबाट तपाईँले सुन्दै हुनुहुन्छ अब भने कार्यक्रमको व्यवसायमा तपाईँ फोन डायल गरेर आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ व्यवसायमा फोन गरेर यहाँहरूले गीत गाउन सक्नुहुनेछ एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू राख्न सक्नुहुनेछ अपरान्नको समय घर घराइसी कामधन्दाहरूमा हुनुहुन्छ होला अन्य विविध कामधन्दामा हुनुहुन्छ होला होइन कतिपय ठाउँहरूमा पानी परिरहेको होला कतिपय ठाउँहरूमा होइन अरू विविध कामधन्दाहरू चलिरहेको होला कामधन्दातिर हुनुहुन्छ होला कतिपय साथीहरू स्कूलबाट घर फर्किँदै हुनुहुन्छ होला होइन एनिवे जहाँ जस्तो अवस्थामा रहनु भए पनि हामीलाई पनि एकदमै माया गरेर सुनेर साथ दिनुहोला अनि आफूभित्र भएका ती मिठा मिठा प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा फोन गरेर सहभागिता जनाउनुहोला 97 48 26 65 79 हामीले यहाँहरूका लागि एकदमै नम्बर खुला गरिसकेका छौं नयाँ साथीहरू पनि जोडिन सक्नुहुनेछ पुरानो साथीहरू पनि जोडिन सक्नुहुनेछ सबै खालका साथीहरू चाहिँ व्यवसायमा जोडिन सक्नुहुनेछ आउँदै गर्नुहोला भन्छु होइन त्यसै गरेर साताको छ दिन चाहिँ तपाईँ हामीलाई सुन्दै आइराख्नु भइरहेको कार्यक्रम होइन हप्ताको छ दिन सुन्न सक्नुहुनेछ हामी चाहिँ शनिबार बाहेकका दिनहरूमा यहाँहरूको माझमा आउने गर्दछौं होइन यो अपरान्नको समयमा अनि तपाईँहरूसँग मिठा मिठा रमाइला रमाइला कुराकानी गर्दै तपाईँहरूले नै राख्नुभएका प्रतिभाहरू सुन्ने गर्छौं यसै बीचमा यति बेला आजको लागि पहिलो साथी फोन लाइनमा हुनुहुन्छ भन्दै थिए फोन भने चाहिँ डिस्कनेक्ट भइसकिसकेको छ सो होइन फोन चाहिँ डिस्कनेक्ट हुने आउने जाने यस्तै यस्तै नै भइरहेको छ है सो खै होइन अब नेटवर्क प्रब्लम पनि हुन सक्ला होइन कतिपय अब मौसम त्यस्तै यस्तै छ है एनिवे सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर जति पनि साथीहरूले हामीलाई हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ सुन्दै हुनुहुन्छ कमेन्ट बक्समा पनि यहाँले कमेन्ट गर्न नभुल्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई सो त्यसो भन्दै गर्दा फेरि पनि यहाँको माझमा हामी अत्यन्त मिठो गीत पस्किन्छौ गीतपछि फेरि पनि उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला

0: कार्यक्रम प्रतिभा को डबली डबली हजुर एक कान दुई कान मैदान भइदियो कसले के कुरा सुनाइदियो गीतले भन्दै थियो. गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला कार्यक्रम प्रतिभाको डबली होइन तपाईँले सिन्धुपाल्चोक चौताराबाट यति बेला हामीलाई सुनिराख्नु भएको छ. यसै गरी यति बेला फोन लाइनमा साथी हुनुहुन्छ कहाँदेखिको हुनुहुन्छ फोन कल लिन्छु. नमस्ते. हजुर साथीको फोन भने चाहिँ एकदमै डिस्कनेक्ट भइरहेको छ है. फोन रिसिभ गर्दैछु तर फोनहरू चाहिँ काटिरहेको छ. एनिवे फेरि पनि फोन डायल गरेर आउन सक्नु नै छ यो दिउँसोको समय भन्दा नि अपराह्नको समय होइन. अनि अब तपाईँहरू कामधन्दातिर मस्त व्यस्त हुनुहुन्छ होला. व्यवसायमा तपाईँले फोन गरेर चाहिँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नु हुनेछ. जुनसुकै उमेर वर्गको साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ. यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ फोन कल लिन्छु. नमस्ते.
1: हेलो दिदी नमस्ते. नमस्कार.
0: हजुर नमस्ते. नमस्कार हजुर के छ हाल खबर तिर्सनाजी?
1: मेरो हाल खबर ठिकै छ. अनि दिदी हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामीलाई पनि ठिकै छ. सन्चै छौँ आरामै छौँ भन्नुपर्छ. अनि खाजा नास्ता लिनुभयो? हजुर एकदम भयो. हाम्रो पनि भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ. अनि सुनाउनुहोस् मौसम के छ?
1: बिल्डा बिल्डा चाहिँ एकदम पानी आउँछ दिदी. ठुलो ठुलो अहिले चाहिँ धम्म धुम्म भइरहेको छ. अब बिल्डा दिन जहिले पानी पर्छ भन्नुपर्छ.
0: ओके ल ठिकै छ. आफ्नो केयर गर्नु होला आफ्नै ख्याल गर्नु होला भन्छु. अनि आज कार्यक्रममा फोन गर्नु भएको छ प्रतिभा के सुनाउनुहुन्छ?
1: म गीत गाउने प्रयास गर्छु दिदी.
0: गन्ती गर्छौ गन्ती पछि है त.
1: मनी मर्दा हो भनी जानु मेरै पछिलाई मनी मर्दा हो भनी जानु मेरै पछिलाई नि बनाउँछु. दिल बसेको पोखेलो छिटोमा भेट्न आउनु पोखुरा चिठीमा. दिल बसेको पोखो दिदी आएन यति नै भन्नु पर्यो दिदी.
0: हजुर कार्यक्रममा फोन गर्नुभयो मिठो गीत गुनगुनाउनु खोज्नुभयो. सो यहाँलाई प्रयासको लागि धेरै धेरै धन्यवाद है त हजुर. हस् ठिक छ केही छैन. कहिले कसो यस्तै हुन्छ प्रयास गर्नु होला है त अझै.
1: दिदी भन्छु भनेर सोचिरहेको थिएँ गीत चाहिँ कहाँ कहाँ पुगे पुगे थाहा भएन. ल ल दिदी आउने दिनमा
0: यसो गाउँला. हस् अहिलेको लागि हामी छुट्छौँ. मुख्य बाबाई. हजुर यति बेला हुनुहुन्थ्यो तिर्सना बाजी. उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ. धन्यवाद भन्छु. यसै गरेर तपाईँ नयाँ नयाँ साथीहरू पनि आउँदै गर्नुहोला पुरानो साथीहरू पनि आउँदै गर्नुहोला. अपराह्नको समय छ है. फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ होइन. अनि व्यवसायमा चाहिँ आफूभित्र भएका विविध प्रतिभाहरू राख्न सक्नुहुनेछ. गीत गाउन सक्नुहुनेछ. एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू जति पनि आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ राख्न पाउनुहुनेछ. आउँदै गर्नुहोला 9748426789 भन्छु होइन साथीलाई. सो एकदमै तपाईँलाई कन्ठै भएको नम्बर हामीले छोडेका छौँ. आउन सक्नुहुनेछ फटाफट होइन. एकदमै सहभागिता जनाउनुहोला भन्छु. त्यसै गरेर यति बेला चाहिँ केही कमेन्टहरू पनि लिइहाल्छु है. कमेन्टहरू पनि प्राप्त भएका छन्. कमेन्टहरू पनि लिन्छु अनि तपाईँहरूको माझमा मिठा मिठा गीत संगीत पनि राख्छौ. तपाईँहरूका फोन कलहरू पनि लिन्छौँ होइन. सो यति बेला भने फोन लाइनमा साथी हुनुहुन्छ फोन कल लिन्छु. नमस्ते. हजुर नमस्ते. हजुर विजयजी नमस्ते. के छ सन्चै हुनुहुन्छ? हजुर पानी परिरहेछ भन्नुभयो. अनि खाजा खानुभयो त? हजुर मेरो पनि भयो. भएर नै यहाँको माझमा सहभागिता जनाए भनौँ. अनि अरू नानीहरूले के छ त अहिले कता हुनुहुन्छ? त्यतै कापिङतिरै हुनुहुन्छ कि? हजुर हजुर हो त हामीलाई नि खुसी लाग्यो नि हस् अनि कार्यक्रममा फोन गर्नुभएको छ विजयजी प्रतिभा के राख्नुहुन्छ हस् गन्ती गर्छौ गन्ती पछि है त हस् प्रतिभाको लागि यहाँलाई धेरै धेरै धन्यवाद विजयजी आजको लागि भने हामी छोड्छौँ मुख्य बाबाए हजुर यति बेला हुनुहुन्थ्यो विजय सापकोटा उहाँले पनि फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ त्यसै गरी यति बेला अर्को मित्र फोन लाइनमा हुनुहुन्छ नमस्कार
2: नमस्कार
0: हजुर नमस्कार हजुर नमस्कार टेक बहादुर पुमा राई बोल्दै हुनुहुन्छ
2: हजुर अन्जीजी म उदयपुरबाटै बोल्दैछु टेक बहादुर पुमा राई नै
0: हजुर अनि आरामै हुनुहुन्छ सन्चै हुनुहुन्छ
2: हजुर अन्जीजी म पनि आरामको चले जाँदैछु अघिसम्म त यो उदयपुरमा पनि चर्को चर्को गर्मी मौसम परेको थियो अनि अहिले त ठ्याक्क चाहिँ चार बज्ने बित्तिकै त शीतल मौसम भयो अन्जीजी अनि हजुरहरू पनि सबैजना चाहिँ नै आरामको चलै सन्चै हुनुहुन्छ अन्जीजी
0: हजुर हामी पनि एकदम ठिक छौँ आरामै छौँ कुशलै छौँ भन्नुपर्छ है त हजुर सन्चै छौँ अनि खाजा नास्ता लिनु भयो कि बाँकी नै के छ
2: मेरो खाजा नस्ता त अब बेलुकाको एकैचोटि खाना पो अब खानु आँटेको एकैचोटि अन्जीजी
0: ल ठिकै छ हजुर अनि अरू काम धन्दाहरू आज भोलि के चल्दैछन् सुनाउनुहोस् न
2: आज भन्दा के हो मेरो काम अब धन्दा त्यतिकै अहिलेसम्म त अब यसो अलिअलि अरू घर चाहिँ कामहरू अनि यसो रेडियोहरू सुन्दै अन्जीजी
0: ए हस् ओके ल ठिक छ कार्यक्रममा फोन गर्नुभएको छ साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ
2: हजुर हुन्छ म अन्जुजी एउटा पुर्गेली भाका नै सुनाउँछु नि कति
0: हस् हामी गन्ती गर्छौ गन्ती पछि है त
2: हुन्छ
0: सुरु गर्नुहोस्
2: वरिपारी बर्पी पल बिचमा चौतारी वरिपारी

तर पितल शीतलु बसौ एकै छिन् बर पितल शीतलु बसौ एकै छिन् फेरि फेरि आउँदैन।

0: सनिका अन्जुजी, मेरो गीत त यति नै हो।
1: हजुर, मिनी बस चढेर जाउन बेलबारी होइन? हजुर, एकदमै मिठो पूर्वेली गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा। एकदमै मिठो प्रतिभाको लागि, तपाईँको सुमधुर आवाजको लागि धेरै धेरै धन्यवाद है त हजुर।
0: हजुर हुन्छ अन्जुजी, अनि हजुरहरूको पनि यो रेडियो हेलेम्बु एफएम 89.6 मेगाहर्ज चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै म टिक बहादुर कुमार है अहिलेलाई छुट्टिन्छु। ओके, बाई बाई।
1: हजुर, बाई बाई। यति बेला हुनुहुन्थ्यो टेकबहादुर पुमा राई, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर यति बेला छुटिसक्नु भएको छ, धन्यवाद भन्छु होइन। सो त्यसै गरेर आउन सक्नुहुनेछ तपाईँहरू पनि होइन, आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि यो प्रहरमा अपराह्नको समय छ होइन। 97 48 26 65 79 यहाँहरूका लागि हामीले एकदमै नम्बर खुला गरेका छौं। नयाँ साथी, पुरानो साथी, सबै साथी जोडिनु होला भन्छु। यति बेला फेरि पनि हामी एकदमै मिठो गीत पस्किन्छौं, गीतपछि उपस्थित हुनेछौ। कार्यक्रम सुन्दै गर्नुहोला।

0: कार्यक्रम प्रतिभा पौडवाली।
1: हजुर, निकै नै मिठो तामाङ सेलु गीत यहाँको माझमा हामीले पस्क्यो गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर सुनेर साथ दिन सक्नुहुनेछ। अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, सामाजिक सञ्जाल फेसबुक मार्फत पनि तपाईँले विश्वभर रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। होइन, यति बेला तपाईँहरूकै फोन कलहरू नै लिइरहेका छौं अनि तपाईँहरूसँगै मिठा मिठा कुराकानीहरू गरिरहेका छौं। साथमा तपाईँले नै राख्नुभएका विविध प्रतिभाहरू नै हामीले सुनिरहेका छौं। आउन सक्नुहुनेछ व्यवसायमा, तपाईँहरू पनि आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउनुहोला। 97 48 26 69 80 हामीले नम्बर एकदमै खुला गरिसकेका छौ। नयाँ साथीहरू पनि आउन सक्नुहुनेछ, पुराना साथीहरू, सबै साथीहरू आउन सक्नुहुनेछ, आउँदै गर्नुहोला पनि भन्छु। होइन, त्यसै गरी यति बेला भने चाहिँ कार्यक्रमको व्यवसायमा साथीहरूले नै छोड्नुभएका मिठा मिठा कमेन्टहरू लिन्छु। होइन, यसो सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर साथीले धेरैभन्दा धेरै कमेन्टहरू पनि छोड्नु भएको छ। सो लिए मनको साथी जीवन कार्की हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, कमेन्टको लागि यहाँलाई धन्यवाद। अर्जुन याक्का हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, तपाईँलाई पनि धन्यवाद अर्जुनजी। त्यसै गरी मिलन घायल मुटु हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड, होइन, फ्रम दोहा कतार भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद। त्यसै गरी टेकबहादुर पुमा राई हुनुहुन्छ, उहाँले उहाँको कमेन्ट पनि लिइहाले, नमस्कार शुभ सन्ध्या उदयपुर चौनापा 8 बेल्टा राई टोलचोकबाट फेसबुक लाइभ मार्फत चाहिँ सुन्दैछु भन्नुभएको छ, धन्यवाद। सुनिता तामाङ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, धन्यवाद हजुर कमेन्टको लागि यहाँलाई। त्यसै गरी

0: कार्यक्रम प्रतिभाको डबली।
1: हजुर, यहाँहरूको माझमा हामीले निकै नै मिठो होइन लोकभाका राख्यौं, एकदमै मिठो गीत राख्यौं। गीतपछि फेरि पनि उपस्थित भइसकेका छौं। यहाँहरूका लागि नम्बर खुला छ 97 48 26 69 79। सो माध्यम हुँदै तपाईँ प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। एकदमै व्यवसायमा फोन डायल गर्नुहोला, तपाईँहरूको फोन कलहरू एकदमै लाग्नेछन् होइन, साथीहरूको जब मिस कलहरू आउने जाने यस्तै नै।

भइरहेको छ है, तपाईँहरूको हामीले फोन कल लिन सकिरहेको छैनौँ। सो अलिकति दुःख लागिरहेको छ है हामीलाई पनि, अब तपाईँहरूसँग रहेर ब्याक टु ब्याक कल गर्दै होइन कुराकानी गर्न नसक्दा है सो अलिकति दुःख त लागि नै हाल्छ। तैपनि मिस कल आउने जाने यस्तै यस्तै भइरहेको छ, कहिलेको समय नेटवर्कको प्रब्लमहरूले पनि यस्तै यस्तै गर्छ है। एनिवे केही छैन, र पनि सुनेर एकदमै साथ दिनुहोला भन्छु। तपाईँमा रचनाहरू छन् भने पनि लेखेर तपाईँले म्यासेज गर्न सक्नुहुनेछ 97 48 26 65 89 गजल कविताहरू मुक्तकहरू लेखेर छोड्न सक्नुहुनेछ। तपाईँका रचनाहरूलाई पनि मैले एकदमै स्थान दिनेछु पनि भन्छु। त्यसै गरेर प्रिया राई हुनुहुन्छ, लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ है, सुनेर साथ दिनुभयो यहाँलाई छु धेरै धेरै धन्यवाद। फेरि पनि हामी एकदमै मिठो गीत नै पस्किन्छौँ, गीतपछि फेरि पनि आउनेछौ, तपाईँ पनि कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, यहाँहरूको माझमा हामीले गीत राख्यौँ, एकदमै मिठो गीत होइन, तपाईँहरूले पनि गीत सुनेर एकदमै इन्जोय लिनुभयो होला, नाच्नु भयो होला, झुम्नु भयो होला, रमाउनु भयो होला, हामीले आशा राख्यौँ होइन। तपाईँहरूले पनि एकदमै तपाईँहरू पनि रमाउनु भयो होला। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु सुनिराख्नु भएको छ यति बेला, यो अपरान्नको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ प्रतिभाको डबल इसिन्द पाल्चु चौताराबाट, तपाईँले हामीलाई सुनिराख्नु भएको छ। अब भने लगभग हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ। यो व्यवसायमा तपाईँहरूकै फोन कलहरू लिँदै प्लस चाहिँ अब तपाईँले नै होइन छोड्नुभएका मिठा मिठा कमेन्टहरू गर्दै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। त्यसै गरेर अन्तिममा मैले एउटा कमेन्ट पनि लिन चाहे, लेख्नु भएको छ है क्षेत्री आयुष हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ मिस यु अल भन्नुभएको छ है, सम्पूर्ण सबैजनालाई चाहिँ सम्झेको छु भन्नुभएको छ। सो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद उहाँलाई भन्न चाहन्छु। अब भने चाहिँ हामी तपाईँहरूको फोन कलहरू होइन तपाईँका कमेन्टहरू केही पनि लिदिन, लगभग निर्धारित समयले नेटवर्क काट्न काट्न आँटिसकेको छ। जति पनि आजको बसाइमा तपाईँहरूको फोन कल लिएर, जति पनि साथीहरूको फोन कल लिएर प्रतिभा राख्नुभयो, तपाईँ सम्पूर्ण मित्रहरूलाई धन्यवाद। सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू गर्नुभयो, यहाँलाई पनि धन्यवाद भन्छु। उकाली ओह्राली, भन्जाङ्गनी चौतारी अनि गाउँ बस्ती अनि शहरको नाकन्धरा गर्दै एकदमै हामीलाई माया गरेर सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्ण रेडियो प्रेमी मित्रलाई पनि धन्यवाद, अनि तपाईँले जुन माध्यमद्वारा मलाई सुन्नुभयो त्यो माध्यमसम्म पुर्याउनका लागि प्राविधिक क्षेत्रमा रहेर साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि धन्यवाद दिँदै आजको विषयबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: के हो यार, आफ्नै लागि पठाएर के हो सधैँ यस्तै गर्छ भने?
1: ल ब्रो, त्यस्तो होइन के, तेरो लागि पठाएको होइन मैले।
0: हे यो ब्रो, थाहा छैन मलाई, तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: बा
4: हजुर बुहारी
3: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिए थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
4: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 98-42-40-20-54
5: एबा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
6: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
5: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि
7: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै
8: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back. Return back.
1: वही के पारो वही मित्र ये तुमसे हल गोरु हल बाँधेर कतासम्म को यात्रा है मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
1: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849213727
6: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू

0: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
1: मायाको चिनो,
0: मेडल,
1: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
0: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल 4 महिनापछि राजदूतसँग 1-to-1 वार्ता। नेपालको विशेष सेवा ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक पारित। उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको अर्थमन्त्री डाक्टर वार्लेको भनाई। पूर्व प्रधानमन्त्रीका सुखिया सचिवमाथि पनि अख्तियारको अनुसन्धान। पाल्पामा जीव दुर्घटना, 10 घाइते, 1 को अवस्था गम्भीर। जापानी इन्सिफ्लाइटिसबाट 2 महिनामा 9 जनाको मृत्यु। ठूलो आधी आएपछि चीनको 10 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो। र जापानमा हुने एसीबीआई रेमिट कप फुटबलमा 2 नेपाली 2 टोली सहभागी हुँदै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। दोलखाको येलुङ री हिमाल आरोहणका क्रममा हिमपैरोमा परि बेपत्ता भएका 5 आरोहीको शव 9 महिनापछि फेला पारी उद्धार गरिएको छ। गत कार्तिकमा गएको हिमपैरोमा परि बेपत्ता भएका 5 जना आरोही तथा गाइडहरूको शव एभरेस्टको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। हिमपैरोमा परेका दोलखाको गौरीशंकर गाउँपालिका 9 सिमी गाउँका पदम तामाङ र सोलुखुम्बुको मापे दुधकोशी गाउँपालिका 5 घर भएका मेरे कार्की तथा 3 विदेशी पर्वतारोहीको शव उद्धार गरिएको दोलखा प्रहरीले जनाएको छ। 3 विदेशी मध्ये 1 क्यानाडाली र 1 इटालियन र 1 जना जर्मन नागरिक रहेका छन्। दोलखाको रोलबालिङ हिम श्रृंखलामा पर्ने एलोंगरी हिमालमा गत कार्तिक 17 गते गएको हिमपैरोमा परि 7 जना बेपत्ता भएकोमा 2 विदेशीको त्यति बेलै शव फेला पारिएको थियो भने 2 नेपाली सहित 5 जना बेपत्ता थिए। बेपत्ताको 9 महिनापछि शव संकलन गरिएको हो। वनस्थली क्षेत्रमा लुटपाटको आतंक मचाएको आरोपमा रामेछापका 1 सहित 4 जना पक्राउ परेका छन्। लुटपाटको आतंक मचाएको आरोपमा प्रहरीवृत्त बालजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछापको रामेछाप नगरपालिका 5 का 31 वर्षीय विजय बाबु घिसिङ, उदयपुरको उदयपुर गढ़ी गाउँपालिका 5 का 31 वर्षीय चुरन मगर, तनहुको शुक्ला गण्डकी नगरपालिका 5 का 33 वर्षीय राजकुमार गुरूङ र महोत्तरीको बर्दीवास नगरपालिका 3 का 33 वर्षीय प्रशान्त जंग साई रहेका छन्। उनीहरूको साथबाट प्रहरीले 75,096 रूपियाँ तालचा ह्याक्स ब्लेट पनि बरामद गरेका छन्। पक्राउ परेका विरूद्ध 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढ़ाएको काठमाडौँ परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले जानकारी दिनुभयो। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली नार्कीमा वर्षासँगै लेदो सहितको पहिरो खसेपछि पूर्ण रूपमा बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको अविरल वर्षाका कारण सड़कको माथिल्लो भागबाट ठाउँ ठाउँमा लेदो सहितको पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो। पहिरोका कारण केही समय उक्त सड़क खण्डमा सवारी साधनका आवाजावत समेत ठप्प पारिएको थियो। पहिरो हटाएपछि बीपी राजमार्गमा दुवैतर्फी सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र नेपालका लागि चीनका राजदूत जाङ माओ मिङ बीच शिष्टाचार भेट भएको छ। उहाँहरूबीच सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड़ दिनुभएको छ। भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। सचिवालयका अनुसार राजदूत माओ मिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री शाहले यसअघि आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। सभामुख डोल प्रसाद अरियालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गर्नुभएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले उक्त विधेयक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी सृजना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ। आज अर्थ मन्त्रालयमा 20 ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफलका क्रममा उहाँले नेपालमा अझ ठूलो लगानी उद्योग विस्तार तथा नयाँ उत्पादनमा प्रवेश र नयाँ प्रविधि भित्राउन आग्रह गर्दै सरकार उहाँहरूको साथमा रहेको स्पष्ट पार्नुभएको छ। आजको बैठकमा औपचारिक भेटघाट मात्रै नभई सरकार र राष्ट्र निर्माणमा अग्रणी भूमिका खेलिरहेका निजी क्षेत्रबीच नयाँ र गहिरो विश्वास सहकार्य र प्रतिबद्धता भएको उहाँको भनाई छ। उद्यमीले उठाउनुभएका विशेष कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय सम्बद्ध हुने उल्लेख गर्दै उहाँले अर्थ मन्त्रालयले यसका लागि रेस्पोन्स डेस्क स्थापना गरी निरन्तर अनुगमन गर्ने समेत बताउनु भएको छ। दुई पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूमाथि पनि अनुसन्धान शुरू भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव रहेका भानु देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरू गरेको हो। आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन शुरू गरेको छ। सो क्रममा उनकै बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लागत विवरण संकलन गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ। त्यसै गरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालकी स्वकीय सचिव गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान समेत शुरू गरिएको छ। अख्तियार स्रोतका अनुसार गंगा दाहाल र उनका पति जीवन आचार्यको एकसाथ सम्पत्ति अनुसन्धान अघि बढ़ेको हो। पाल्पामा जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्। आज बिहान तिनाउ गाउँपालिका चार च्यूरी डाँडा स्थित झुम्सा सत्यवती सड़क खण्डमा बुटवलतर्फ जाँदै गरेको लु 1J 2237 नम्बरको मुस्ताङ जीप दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्। दुर्घटनामा तीनौ तीन सत्यवतीका 36 खुम्बहादुर दिसुवा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका एकका 10 सन्तोष रेश्मी र तीनौ तीन सत्यवतीका 51 नरसिंह दिसुवा घाइते भएका छन्। त्यस्तै सोही स्थानकी 36 शर्मिला दिसुवा, रूपन्देहीको बुटवल उपमहान नगरपालिका 18 36 दुर्गा थापा, सोही स्थानका 4 डेनिस थापा र माथागढ़ी गाउँपालिका 5 41 मनबहादुर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब परीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा बुटल उपमहानगरपालिका 18 36 सपना राणा, जीप चालक माथागढ़ी गाउँपालिका 5 39 देवकुमार घरती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका 1 भुवन सिंह रेश्मी पनि घाइते भएका छन्। घाइते मध्ये 4 देनिस थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवालमा उपचार भइरहेको प्राप्त समाचारमा जनाएको छ। प्रहरीले देशका विभिन्न जिल्लाबाट व्यवहारिष्य अवस्थामा रहेका तथा व्यक्तिले लुकाइराखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियार सहित व्यक्ति समेत पक्राउ परेका छन्। गुल्मीको मदाने गाउँपालिका 2 र 5 व्यवहारिष्य अवस्थामा 2 नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। तीमध्ये एउटा सबूत र अर्को बेसबूत अवस्थामा रहेको छ। यस्तै कपिल वस्तुको विजयनगर गाउँपालिका 5 जगदीशपुरबाट एआर पिस्तोलको नालसहित 3 पक्राउ परेका छन्। पक्राउ पर्नेमा 23 आशिष पाण्डे, 21 तेजेन्द्र मौरिया र 19 विनोद कश्यप रहेका छन्। बन्दुक देखाएर कृष्णनगर गाउँपालिका 8 बहादुरगंजका स्थानीयलाई डर धम्की दिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। देशभर जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। 2 महिनाको अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट प्रभावित भएकोमा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले पुष्टि गरेको छ। असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। विभागको तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ। कोशी प्रदेशको झापामा 3 जना तथा इलाम मोरङ र सुनसरीमा 1-1 जनाको मृत्यु भएको छ भने मध्य प्रदेशका धनुषा र रौतहटमा 1-1 जनाको मृत्यु भएको छ। यसै गरी दाङमा पनि 1 जनाको मृत्यु भएको छ। मृत्यु भएका र संक्रमित मध्ये अधिकांश खोप नलगाएकाहरू रहेको पाइएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। चीनिया अधिकारीहरूले टाइफुन डर्फियनका कारण देशको आर्थिक राजधानी सांकाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रमा 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने सो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। आज मात्रै सांगाईमा करिब 1000 उडानहरू रद्द भएका छन्। त्यसैगरी उत्तरी फिलिपिन्सको बागुयु शहरमा पहिरोले 3 घर पुरिदा 4 जनाको मृत्यु भएको छ भने 6 जना बेपत्ता भएका छन्। स्थानीय संचार माध्यमका अनुसार हिजो साँझ करिब 7 बजे बागुयुको बरांगे गुइसद सुरुङ स्थित रिभरसाइड क्षेत्रमा पहिरो गएको हो। पहिरोमा 13 जना पुरिएका थिए। प्रहरीका अनुसार आज बिहानसम्म 7 जनालाई भग्नावशेषबाट उद्धार गरिएको छ। मृतक मध्ये 17 वर्षीय किशोर, 9 वर्षका 2 बालबालिका र 56 वर्षीय पुरूष रहेका छन्। उद्धार गरेका 3 जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलम्बु खबरमा अब खेलकुदको खबर। जापानको आइची प्रान्त स्थित चिरुवामा आगामी अगस्त 16 आयोजना हुने बहुराष्ट्रीय फुटबल प्रतियोगितामा एसबीआई रेमिट कप 2026 नेपाली समुदायका दुई टोलीले सहभागिता जनाउने भएका छन्। जापानभरिका विदेशी समुदायबीच मैत्री, एकता र खेलकुदको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताका लागि नेपाली समुदायको प्रतिनिधित्व गर्ने 2 टोली छनौट भएका हुन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्रीको कूटनीतिक प्रोटोकल 4 महिनापछि राजदूतसँग 1-to-1 वार्ता। नेपालको विशेष सेवा ऐनको साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक पारित। उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको अर्थमन्त्री डाक्टर वाग्लेको भनाई। पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवमाथि पनि अख्तियारको अनुसन्धान। पाल्पा जीव दुर्घटनामा 10 घाइते, 1 को अवस्था गम्भीर। जापानी इन्सेफ्लाइटिसबाट 2 महिनामा 9 जनाको मृत्यु। ठूलो आधी आएपछि चीनले 10 लाख मानिसलाई सुरक्षित स्थानमा सार्यो। र जापानमा हुने एसबीआई रेमिट कप फुटबलमा 2 नेपाली टोली सहभागी हुँदै। हेलम्बु खबर आजको लागि सकिएको छ। अर्को खबर लिएर भोलि बिहान 5:40 उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।
1: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
2: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 9842404054
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141057105।
3: एलम्बु FM 89.6 MHz।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तोता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ।

समाचारतिर लागिरहेछौ। वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोही कोही छन् जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्दछन्। हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने स्वर्गदूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। हामीले अघिदेखि नै भने जस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने त्यो श्रापित होस्। के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोशिश गरेको भए म ख्रीष्टको दास हुने थिएन। आमेन। प्रियहरू, पाउलले स्पष्टसँग मण्डलीलाई बताइरहेका छन् कि अरू कुनै सुसमाचार छैन। सुसमाचार एकपटक हामीले सुनेका छौं, प्रभु येशु ख्रीष्ट, उहाँमाथिको विश्वास, उहाँ प्रभु हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ, उहाँद्वारा मात्रै हाम्रो पाप क्षमा सम्भव छ भनेर हामीले विश्वास गरेका छौं। त्योभन्दा अरू यदि बेग्लै खालको सुसमाचार हामी माझ आउँछ भने त्यो झुटो सुसमाचार हो भनेर पाउलले स्पष्टसँग मण्डलीलाई बताइरहेका छन्। गलातीको मण्डलीको मुख्य समस्या त्यही थियो, उनीहरूले पाउलले प्रचार गरेको सुसमाचारको विपरीतको सुसमाचारतिर उनीहरू लागेका थिए। उनीहरू भिन्न सुसमाचारको पछि लागिरहेको हामी पाउँदछौं। उनीहरूले अब यहुदी क्रिश्चियनहरूले भनेको जस्तै व्यवस्थाको पालना गर्नतर्फ उनीहरू लागेको हामीले पाउँदछौं, अनि त्यो कुरा पाउलले जानकारी पाएका थिए। त्यसकारण पाउल निकै विचलित भएर, निकै चिन्तित र दुखित भएर यो लेखिरहेका छन् कि यदि स्वर्गदूत नै तिमीहरूको माझमा आएर भन्यो भने पनि त्यो श्रापित होस्, अर्को कुनै सुसमाचार छैन। ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्ने खालका धेरै सुसमाचार हाम्रो बीचमा आउँदछन्। पाउलले स्पष्टसँग के भनेका छन् भने पद आठमा, हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। आज मण्डलीको समस्या भनेको अरू धेरै बाहिरको संसारिक कुराहरूको समस्या भन्दा पनि आन्तरिक समस्या चाहिँ उनीहरू आफ्नो विश्वासमा अडिग नरहिकन विभिन्न किसिमका बहकाउमा आएर मानिसहरू विभिन्न फरक फरक शिक्षा, फरक फरक समाचारहरू लिएर मण्डलीको जुन एकतालाई भंग गर्न लागिरहेका छन् त्यसतर्फ मण्डली लाग्नाले आज बडो समस्या मण्डलीमा देखिएको छ। प्रियहरू, त्यसकारण तपाईँले शुरूमा के समाचार सुन्नुभयो? तपाईँले के कुरामा तपाईँले विश्वास गर्नुभयो? प्रभु येशूमा तपाईँले विश्वास गर्नुभएको छ? पिता परमेश्वरमा तपाईँले विश्वास गर्नुभएको छ? र पवित्र आत्मा त्रिएक परमेश्वरमा तपाईँले विश्वास गर्नुभएको छ? अनि मुक्ति र उद्धार जब तपाईँले येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गर्नुभयो, तपाईँको पाप क्षमा भयो, तपाईँ आफ्नो पापहरूबाट मुक्त भएर तपाईँ अब परमेश्वरको सन्तान भइसक्नु भएको छ। अब आफ्नो जीवनकालमा आफ्नो जीवन परमेश्वरलाई समर्पण गर्दै उहाँलाई धन्यवाद दिएर उहाँको आज्ञा अनुसारको जीवन जिउनु तपाईँको उत्तरदायित्व रहन्छ। तर धेरै शिक्षाहरू यस्ता पनि आउँदछन् कि तपाईँले व्यवस्थाहरू पालन गर्नै पर्छ, तपाईँले कामहरू गर्नै पर्छ, यदि तपाईँले आफ्नो जीवनकालमा ती कामहरू गर्नु भएन भने तपाईँले उद्धार र मुक्ति पाउनु हुँदैन भनेर विभिन्न फरक र बाइबल विपरीत शिक्षाहरू मण्डलीमा आउँदछन्। त्यसकारण प्रियहरू, म पाउलले जसरी यहाँ भनेका छन् अरू कुनै सुसमाचार छैन, एउटै सुसमाचार तपाईँले मैले प्राप्त गरेका छौं, र त्यही कुरामा आज मण्डली अडिग रहनु आवश्यक छ। प्रिय मित्रहरू, त्यसै गरी पाउलले यहाँ हाम्रो लक्ष्य र उद्देश्यको कुरा गरेका छन्। हाम्रो लक्ष्य र उद्देश्य के हुनु पर्दछ? वास्तवमा हामीले सुनेको सुसमाचारमा अडिग रहनु र त्यो सुसमाचारलाई मानिसहरू समक्ष पुर्याउने हाम्रो लक्ष्य र उद्देश्य हुनुपर्दछ। तर धेरै समय मण्डलीहरू चुकिरहेका छौं। हामी आफ्नो विश्वासमा हामी दरिलो हुन सकिरहेका छैनौं। हामी हाम्रो विश्वासलाई बलियो बनाउनतर्फ हाम्रो ध्यान केन्द्रित छैन, तर हामी माझ आएका विभिन्न अहिले त सोशल मिडियाहरूमा जताततै हामीले देखेका छौं फरक फरक शिक्षा, फरक फरक तपाईँको विश्वासलाई बहकाउने शिक्षाहरू हाम्रो माझमा छन्, सिद्धान्तहरू हाम्रो माझमा छन्। हामी त्यसतर्फ लागिरहन्छौं। त्यसकारण पाउल निकै चिन्तित गलातीको मण्डलीप्रति रहेका छन्। हामी अगाडि बढ्दै जाँदाखेरि अब पाउलले अर्को कुनै सुसमाचार छैन भनेर किन जोडसँग भनिरहेका छन् त? त्यसतर्फ हामी हेर्नेछौ। पाउलको सुसमाचार के हो? पाउलले यति पनि भन्दछन्, यदि मैले तिमीहरूलाई सिकाएको सुसमाचार, यदि मैले नै पछि गएर यो चाहिँ होइन भनेर भन्यो भने पनि तिमीहरू विश्वास नगर मण्डली भनेर गलातीको मण्डली

को मण्डलीलाई यो पत्र लेखेका छन्। पाउलले शुरूमा के सिकाएका थिए मण्डलीलाई, पाउलको पत्रहरू मार्फत हामीले के बुझ्न सक्दछौ, हामी एकचोटि हेर्नेछौ। प्रिय मण्डली, पाउलले चाहिँ विशेष गरी प्रभु येशु ख्रिस्ट जो तपाईँ र मेरो पापको लागि यो संसारमा आउनुभयो, हामी सबै मानिसहरू पापी छौं, हामी जन्मजातै पापी छौं, हामीले गरेको कामद्वारा हामीले मुक्ति र उद्धार पाउनै सक्दैनौं, हामी यदि आफै बलिदान भयो भने पनि हाम्रो पाप क्षमा हुँदैन, पाउलले यही कुरा भनिरहेका छन् मण्डलीलाई। रोमी 3:23 स्पष्टसँग बताएको छ कि हामी सबै पापी छौं, परमेश्वरको महिमासम्म हामी पुग्न सुखेका छौं। रोमी 6:23 पापको ज्याला मृत्यु हो। पाउलले स्पष्टसँग बताएका छन् कि मान्छेको कामद्वारा, हाम्रो धर्मी जीवनद्वारा, अथवा भनौं हामीले गरेको कुनै पनि कार्यद्वारा मुक्ति उद्धार सम्भव छैन। मानिस त मरेतुल्य, एफिसीको पुस्तकमा त पाउलले शुरूदेखि नै भनिरहेका छन् कि हामीहरू पापका कारणले मरेका थियौं, हामी त आशाहीन मानिस थियौं, हामी त बेसहारा थियौं, परमेश्वर रहित थियौं। हामीलाई त्यस्तो अवस्थामा, मरिरहेको अवस्थामा देखिसकेपछि परमेश्वरमा एउटा एक किसिमको दया, हामीप्रति उहाँको कृपा रहन गयो, त्यसकारण उहाँले आफ्नो एकमात्र पुत्र हाम्रो लागि दिनुभयो। पाउलले त्यही कुरा लेखिरहेका छन्। पाउलले पहिलो कोरन्थीको पुस्तक 15:3-4 यहाँ स्पष्टसँग बताएका छन् कि येशू प्रभु हाम्रो पापको कारण मर्नुभयो र तेस्रो दिनमा उहाँ बौरी पनि उठ्नुभयो। उहाँ हाम्रो पापको लागि मर्नुभयो। प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो पाप क्षमाका लागि यो संसारमा आउनुभएको। प्रियहरू, यो एउटा ध्रुव सत्य कुरा, बाइबलको सत्य कुरा यही हो कि हामीले हाम्रो पाप क्षमा गर्न सक्दैनौं, अरू कुनै मानिसले अथवा कुनै पनि जनावरको बलिदानले तपाईँ र हामी हाम्रो पाप क्षमा हुन सक्दैन। त्यसकारण एउटा सिद्ध बलिदानको आवश्यक पर्दथ्यो र प्रभु स्वयं उहाँ मानिसको चोला धारण गरेर यो संसारमा आउनुभयो अनि मानिसको पाप क्षमा गर्नका लागि परमेश्वरले आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रिस्ट हाम्रो लागि मर्नुभयो, हाम्रो पापको लागि उहाँ मर्नुभयो। अनि उहाँ मर्नु मात्र भएन, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ तेस्रो दिनमा मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो। त्यसकारण प्रियहरू, यो पाउलको शिक्षा हो, प्रेरितको शिक्षा यो हो। आज कोहीले तपाईँलाई यो भन्दा विपरीत शिक्षा सिकाउँदैछ भने होसियार रहनुहोस् मण्डली परिवार, येशु प्रभु तपाईँ र मेरो पाप क्षमाका लागि यो संसारमा आउनुभयो, उहाँ मर्नु पनि भयो। यदि कसैले उहाँ येशु प्रभु मर्नु भएको थिएन भने त्यो चाहिँ गलत रहन्छ। उहाँ मर्नु मात्र भएन तर तेस्रो दिनमा उहाँ बौरी उठ्नुभयो। यदि कसैले येशु प्रभु बौरी उठ्नु भएको थिएन भनेर भन्यो भने त्यो पनि गलत समाचार हुन्छ। प्रियहरू, र उद्धार र मुक्तिका लागि केवल परमेश्वरको अनुग्रह आवश्यक छ। एफिसीको पुस्तक 2:8-9 किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। आमेन। प्रभु यति अनुग्रही हुनुहुन्छ कि हामी मरिरहेको, हामी पापको कारणले गर्दाखेरि अनन्त मृत्युको त्यो दण्ड हामीले भोगिरहेको प्रभुले देख्न चाहनु भएन, किनभने उहाँले मानिसलाई आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाउनु भयो। मानिसलाई उहाँले यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले कहिले पनि त्याग्नु भएन। उत्पत्तिदेखि हामीले हेर्दाखेरि अहिलेको समयसम्म पनि प्रभुले विभिन्न उहाँका आफ्ना जनहरूलाई प्रयोग गरेर, उहाँ स्वयं परमेश्वर आफ्नो सिंहासन छोडेर संसारमा गाईको गोठमा मानव रूप चोला धारण गरेर उहाँ संसारमा आउनुभयो। के कारणले प्रियहरू? किनभने परमेश्वर अनुग्रहमा धनी परमेश्वर हुनुहुन्छ, उहाँ कृपामा धनी परमेश्वर हुनुहुन्छ, प्रेम गर्नमा धनी परमेश्वर हुनुहुन्छ। तपाईँ र मेरो लागि, तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि उहाँ यो संसारमा आउनुभयो। त्यसकारण मुक्ति र उद्धार परमेश्वरको अनुग्रहबाट मात्रै सम्भव छ। यदि प्रभुले अनुग्रह गर्नुभएको थिएन भने चाहिँ तपाईँ र हामीले मुक्ति र उद्धार पाउँदैन थियौं। प्रियहरू, पाउलले सिकाएको शिक्षा यो। अझै हामी अगाडि बढ्दै जाने भने येशूमाथि गरेको हाम्रो विश्वासले मात्रै मुक्ति आउँदछ, हाम्रो कामहरूद्वारा होइन भनेर गलातीको पुस्तक 2:17, रोमीको पुस्तक 3:28 स्पष्टसँग बताएको छ। येशूमाथि नै विश्वास किन गर्नु पर्दछ? पाउलले यो कुरा किन जोड़ दिएका छन्? किनभने प्रियहरू, येशू प्रभु तपाई र मेरो पाप क्षमाका लागि उहाँ क्रूसमा बलिदान हुनुभयो। एउटा निष्कलङ्क बलिदान, सधैँका लागि एकै पटक क्रूसमा उहाँ बलिदान हुनुभयो। उहाँ निर्दोष एउटा थुमा हुनुहुन्थ्यो, उहाँले क्रूसमा रगत बगाउनुभयो। अब उहाँमाथि जसले विश्वास गर्दछ कि येशू प्रभु मेरो लागि मर्नु भएको हो,
यीशु प्रभु मेरो

आपको लागि उहाँ दण्डित हुनुभयो, म मर्नुपर्ने क्रुसमा मैले पाउनुपर्ने दण्ड येशु प्रभुले भोग्नुभयो भन्ने कुरा जसले विश्वास गर्दछ त्यसले मुक्ति र उद्धार पाउँदछ। प्रियहरू, बाइबलमा स्पष्टसँग बताइएको छ येशु प्रभु बाहेक अरू कसैमा मुक्ति र उद्धार छैन, न आकाशमा न पृथ्वीमा कुनै पनि त्यस्तो एउटा व्यक्ति छैन जसबाट मुक्ति प्राप्त गर्न सकिन्छ, तर येशु प्रभु मात्रै परमेश्वर हुनुहुन्छ। उहाँ मानव रूप धारण गरेर मानव चोला लिएर यो संसारमा आउनुभयो अनि उहाँद्वारा मात्रै मुक्ति सम्भव छ, हाम्रो कामहरूद्वारा होइन। यदि हामीले हाम्रो कामहरूद्वारा मुक्ति हामीले प्राप्त गर्यौं भनेर भन्दछन् भने येशु प्रभुको मृत्यु उहाँको बलिदान व्यर्थ हुँदछ। प्रियहरू, यदि साँच्चैकै संसारमा मानिसहरूले गरेको कामद्वारा मुक्ति पाउने हो भने प्रियहरू विचार गरौं, यो संसारमा कति मानिसहरू धनी छन्, कति मानिसहरू सम्पन्न छन्, कति मानिसहरू सक्षम छन्, तर पनि के उनीहरू सिद्ध रूपमा पवित्र पाप रहित छन् त? पक्कै पनि छैनन्। सबै पापी छौं। हामी चाहे सत्कर्म किन नगरौं, हामीले चाहे एकदमै पवित्र जीवन, निष्कलंक जीवन यो संसारमा बिताउने प्रयत्न किन नगरौं, तर पनि हामी त जन्मजात पापी नै छौं। जब त्यो पापको क्षमा नै भएन भने हामी त अन्ततगत मृत्यु वरण हामीले गर्नै पर्ने हुन्छ। त्यो अनन्त मृत्युको कुरा बाइबलले गरिएको छ। त्यसकारण त्यो पाप क्षमाका लागि येशु प्रभुमाथि विश्वास गर्नु आवश्यक छ भनेर बाइबलले स्पष्टसँग बताएको छ। अनि येशु प्रभुको बलिदान चाहिँ एउटा पूर्ण बलिदान र सत्य एउटा पर्याप्त बलिदान छ। उहाँको बलिदान पर्याप्त छ भनेर बाइबलले भन्दछ र पाउलले यो कुरा मण्डलीलाई सिकाइरहेका छन्। अब येशु प्रभु बाहेक अब अरू कुनै पनि बलिदान आवश्यक छैन, न कुनै जनावरको बलिदान आवश्यक छ, न कुनै केही कुराको पनि बलिदान आवश्यक छैन, किनभने येशु प्रभु एउटा सिद्ध बलिदान, सदाका लागि उहाँको बलिदान, सारा मानव जातिका लागि, सारा मानिसहरूको लागि उहाँ एकैपटक क्रुसमा बलिदान भइसक्नुभयो। हाम्रो पाप क्षमाका लागि उहाँ बलिदान भइसक्नुभयो। त्यसकारण उहाँमाथि गरेको विश्वासले नै अब हाम्रो पाप क्षमा छ, मुक्ति छ, उद्धार छ। त्यसकारण प्रियहरू, म पाउलले गलातीको मण्डलीलाई यहाँनिर बताइरहेका छन्, म फेरि फर्किन चाहन्छु गलातीको मण्डलीमा। पाउलले बारम्बार भनिरहेका छन् कि मण्डली होसियार रहनुहोस्, तिमीहरू पहिलेको शिक्षालाई त्यागेर भिन्न सुसमाचारतिर लागेका छौ, होसियार बस मण्डली, अरू कुनै सुसमाचार छैन। पाउलले बारम्बार भनिरहेका छन् यदि मैले तिमीहरूलाई मैले शुरूमा सुनाएको सुसमाचार भन्दा फरक सुसमाचार मैले तिमीहरूलाई सुनाए भने पनि म पनि गलत हुन्छु, यदि स्वर्गदूत आएर तिमीहरूलाई यो भन्दा फरक सुसमाचार छ भन्यो भने पनि तिमीहरू विश्वास नगर मण्डली, पाउलले स्पष्टसँग बताइरहेका छन्। र मैले अहिले यहाँहरूको बीचमा बताइरहेको पाउलको सुसमाचार के हो त? पाउलले भनिरहेका छन् कि हामी पापी छौं। पाउलले भनिरहेका छन् कि येशु प्रभु हाम्रो पापका कारणले गर्दाखेरि पाप क्षमाका लागि उहाँ स्वर्गीय परमेश्वर संसारमा आउनुभयो, मानव चोला धारण गर्नुभयो र उहाँ क्रुसमा मर्नुभयो, मरिसकेपछि तेस्रो दिनमा उहाँ बौरी पनि उठ्नुभयो, उहाँ विजयी परमेश्वर हुनुभयो, उहाँ चाहिँ स्वर्गारोहण हुनुभयो, अहिले उहाँ स्वर्गमा विराजमान हुनुहुन्छ। अनि मुक्ति र उद्धारका लागि चाहिँ केवल परमेश्वरको अनुग्रहका कारणले मात्रै सम्भव छ। परमेश्वरको अनुग्रह यदि हामीमा थिएन भने मुक्ति र उद्धार सम्भव हुने थिएन। अनि प्रभुको अनुग्रह यसैमा देखाउनु भयो कि येशु प्रभु तपाईँ र मेरो लागि बलिदान हुनुभयो, उहाँको प्रेम यसैमा देखाउनु भयो कि क्रुसमा येशु प्रभु तपाईँ र मेरो लागि बलिदान हुनुभयो। अनि येशु प्रभुको बलिदान पूर्ण र पर्याप्त छ, त्योभन्दा अरू कुनै बलिदानको आवश्यक छैन, न येशु प्रभु आउनुभन्दा पहिलेको कुनै बलिदान मानिसको मुक्तिका लागि पर्याप्त थियो, न येशु प्रभुको बलिदान पश्चातको कुनै पनि बलिदान हाम्रो मुक्ति र उद्धारको लागि पर्याप्त हुनेछ। त्यसकारण प्रियहरू, म फेरि तपाईँहरूलाई उत्साह दिन चाहन्छु र पाउलले सिकाएको अर्को शिक्षा, जसले येशूलाई विश्वास गर्दछ त्यसले पवित्र आत्मा पाउँदछ र त्यो व्यक्तिको जीवन परिवर्तन हुँदछ। गलातीको पुस्तक 5:16, रोमीको पुस्तक 8:1-17 पद तपाईँहरूले पढ्नुभयो भने जब हामीले प्रभुलाई विश्वास गर्दछौ, हामीले हाम्रो जीवनमा प्रभुको आत्मालाई धारण गर्दछौ, पवित्र आत्मा तपाईँ र मेरो जीवनमा बास बस्नुहुन्छ अनि तपाईँ र मेरो जीवन वास्तवमा परिवर्तन हुन्छ। प्रियहरू, साँच्चैकै तपाईँ र हामीले हाम्रो पुरानो जीवनलाई छोडेर अब नयाँ जीवनमा हामी अगाडि बढ्दछौं। यदि यसको विपरीत, जति यहाँ हामीले भन्यौं पाउलले सिकाएका यी शिक्षाभन्दा विपरीत कुनै पनि सुसमाचार, कुनै पनि शिक्षा आज मण्डलीमा तपाईँहरूलाई सुनाउँदछन् कसैले भने त्यो चाहिँ झुटो शिक्षा हो। प्रियहरू, त्यो चाहिँ गलत शिक्षा हो। पाउलले स्पष्टसँग भनेका छन् कि
तिमीहरूले अनुग्रह नगुमाओ। यदि हामी झुटो शिक्षामा लाग्यौं, यदि हामीले गलत शिक्षालाई विश्वास गर्यौं भने हामीले परमेश्वरको अनुग्रह गुमाउन सक्दछौं। प्रिय मण्डली, त्यसकारण सचेत रहनुहोस्। म यही तपाईँलाई आग्रह गर्न चाहन्छु र अन्तिममा म तपाईँलाई उत्साह दिन चाहन्छु। केवल एउटा मात्र सुसमाचार छ, केवल एउटा मात्रै शिक्षा छ, केवल एउटा मात्रै सुसमाचार, जो चाहिँ तपाईँ र मेरो लागि, मण्डलीले बुझ्नुपर्ने, मण्डलीको उद्धारका लागि, मानिसको पाप क्षमाका लागि, येशु प्रभु माथि गरेको हाम्रो विश्वास र परमेश्वरको अनुग्रहबाट मात्रै मुक्ति हामीले प्राप्त गर्दछौं, अरू कुनै कुराले होइन। हुन्छ, यतिन्जेलसम्म वचन सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ र मलाई विश्वास छ तपाईँहरूले आगामी दिनमा पनि यसरी नै सुनेर साथ दिनुहुनेछ। हवस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349।

0: अहिले त्यो अवस्था छैन, अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बालबालिका एकदम मरेको अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बालबालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले पक्कै पनि लगाएको छैन होला, लगायो भने फाटाफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो, र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ अहिले जहाँ फैलिएर छ त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन पहाडतिर काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ, हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
1: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन,
0: यसरी बुझौँ। एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ, र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ, यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ, त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो। चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता अनुसार उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि
1: औषधि
0: त्यो चाहिँ ठिक छ, किन भन्दा त्यस सिधामको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
1: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
0: अब खानपान भाइरल इन्फेक्सनहरू त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस भनौँला अथवा गेडागुडीको रस भनौँला सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउनु नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई अलिक छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
1: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्नै नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्नै नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
0: यसको एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउकोदेखि नै ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
2: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा

0: सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम न्यूपानेले बताउनुभयो।
1: राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि सुरु भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
0: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नु भयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेल मिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठककै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएललाई बताउनुभयो।
2: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि म्याच्युरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
0: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजालासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख बढ़ने सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुंखुवा सभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: देशका पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
0: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि

0: गुमाएका तीन नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ग्यान्जिन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 बीच ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधि संघको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी बिहान योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप चार वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
1: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
2: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेछ।
1: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
6: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
7: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले। अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ, 12-15 हजार जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उगरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
6: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपाल जिल्लाको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन
2: यो लगाएको 3 वर्ष भयो यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ हामीले अब यो 3 वर्षमा हिँडिरह
6: स्याउ खेतीमा ज्याला मजदुरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो
8: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखे मैले यहाँको हुने जस्तो सबै देखेँ मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो अहिले राम्रै भइरहेको छ
6: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन् स्थानीय पूर्ण गुरुङ
9: यो ठाउँमा त अब यतातिर डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो अहिले आएर ज्ञान भएको मान्छे आएर जोस उले यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन् स्याउ फल्न शुरू गरिसक्यो अनि के भन्छन् त्यो अन्जिर फलिसकेका छ अनि पछि तपाईँको ऊ हलुवाबेद पलम 3-4 वर्ष भित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो भावले
6: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरूवा उत्पादन भएका छन् यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ
10: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस् सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौं
6: यहाँ उत्पादन भएका बिरूवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
11: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ
1: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको 4 दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
12: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
13: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
12: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
12: बाल विवाह रोकौं छोराछोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आज सामुदायिक वन दिवस नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन् वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ
11: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीति पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं, संविधान निर्माण भयो, संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं। समुदायको प्रगति र उन्नति नै समाजवाद हो, त्यसमा हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद
14: गरेको। 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेको फण्डले 50% अभ्यास गरिरहेको थियो। लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ।
11: त्यो धेरै चिज छ, वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला। सरकारलाई अहिले हामीले घसघचाइरहेका छौं, नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई अझै अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको, उद्योग ऐनले चाहिँ उद्यममा चाहिँ व्यक्ति चिन्छ, समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ नि त, 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ, नभए अब अलिकति परिवर्तन भएको छ।
14: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि, अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के त्यस्तो व्यवहार
11: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन, कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ। त्यसमा हामीले भनेको के, त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ। त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो, त्यो भनेको उद्योग ऐनको समस्या हो, यो वन मन्त्रालयको समस्या होइन, उद्योग मन्त्रालयको समस्या हो, उद्योग ऐनको समस्या, उद्योगको कानूनको समस्या। त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त,
14: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
11: होइन, गरिरहेछौ, अहिलेसम्म सुनवाई भएको छैन, अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौ भनेर सचिवजीले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ, हामी खुशी छौं, अब प्रक्रिया अगाडि बढ्छ भनेर हामी। त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ, जैविक मल बनाउन सक्छौ, हामीले फलफूल खेतीको कुरा गर्यौं, कृषि वनको कुरा गर्यौं, हाम्रो वनमा हजारौं वन्यजन्य खाद्य छ।
14: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ, सिकाइ हुन सक्छ?
11: होइन, यही नै हो मुख्य गरेर पर्यटनमा सामुदायिक वनहरू अगाडि छन्, पर्यटनमा हामी अगाडि जान सक्छौ, उद्यमको कुरा भयो, कृषि वनको कुरा भयो र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यासहरू छन् त्यसको जगेर्न चाहिँ सबैले सिक्न पर्ने, सबैले त्यसलाई अनुकरण अनि हिसाबले चाहिँ मनन गर्नपर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29%, बुट्यान 10% थियो, वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा, सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको।
14: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेर तपाईँको पटक पटक गुनासो छ, अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियानकर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइराखेको छ?
11: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने, अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो, त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ, त्यो अनुसार अगाडि बढ़ेको छ। तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ, यद्यपि अहिले पनि समस्या छ। अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौँ, अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि, गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले, अब हामी अरू प्रदेशहरूमा जाँदैछौ, संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, ल फेरि अझै पाँच वर्ष अझै दस वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढ़ाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ, त्यो गर्न सक्यौं भने 50% समस्या समाधान हुन्छ। किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ, उहाँहरूले अलि अलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढ़ाउन भनेर छलफल चलाएका छौं। यदि यो प्रक्रिया अगाडि बढ़्यो भने, सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने, गण्डकी प्रदेशले शुरू गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ, अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढ़ाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
14: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
11: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा छ। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू, कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ अहिले।
15: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप नै प्रमुख उपचार रहेको विज्ञको भनाइ छ।
16: अहिले बेलुकीको 8 बजेको छ।

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म यमलेङ लामा। आज विक्रम सम्वत 2083 साल साउन 26 गते मंगलबार, श्रावण कृष्ण पक्ष चतुर्दशी तिथि, ईस्वी सन् 2026 अगस्त 11 तारीक, नेपाल सम्वत 1146 दिल्लागा। आज बिहान सूर्योदय 5:33 समयमा भएको छ भने सूर्यास्त भए साँझ ठिक 6:44 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। बाँदर र बदेल नियन्त्रणको माग गर्दै संसदमा पुग्यो जरूरी सार्वजनिक महत्वको प्रस्ताव। पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व मन्त्रीलाई 15 लाख तरौटीमा छाड्न आदेश। विराटनगर दूध मिल पुनः सञ्चालन गर्न अध्ययन कार्यदल गठन। सगरमाथाको चुचुरामा 30 वर्षदेखि व्यवहारसी अवस्थामा रहेका शवलाई भारत लैजाने तयारी। कोलम्बियामा शक्तिशाली भूकम्प, 77 जनाको मृत्यु, उद्धार कार्य जारी। पूर्वी चीनमा डल्फिन आदिको वेतन र 10 लाख भन्दा बढ़ी विस्थापित। र सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त। साझा खबरको शुरूमा स्थानीय खबर। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको पेप्सीकोलाबाट 14 जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 9 का 56 वर्षीय ध्रुवा थापा समेत 14 जना रहेका छन्। प्रहरीका अनुसार पेप्सीकोला स्थित टहारामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई 1,19,845 रूपियाँ र 3 बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। रसुवा जिल्लास्थित प्रख्यात तीर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाका दिन लाग्ने मेलालाई व्यवस्थित तुल्याउने तयारी तीव्र भइरहेको छ। आगामी भदौ 12 गते हुने मेलाका लागि प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा अन्य राशन पानीको ढुवानी भइरहेको प्राप्त समाचारमा जनाएको छ। गोसाईकुण्ड मार्ग होटल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरी विनायक हुँदै गोसाईकुण्डसम्मका 25 भन्दा बढ़ी होटलले तयारी तीव्र पारेको प्राप्त समाचारमा जनाएको छ। तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले 200 भन्दा बढ़ी थर्पु निर्माण भइरहेको छ। प्रतिनिधि सभाको हिजोको बैठकले नेपालको विशेष